0: गराउनको लागि एउटा चाहिँ गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा एउटा चाहिँ सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ एउटा चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब यस्तो समाजलाई चाहिँ गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौं जस्तो लाग्छ।
1: तपाईँ आफै पनि अब पर्यटन क्षेत्रबाट अलि धेरै अनुभव संगालेर आउनुभयो, तपाईँबाट एउटा सांसदको रूपमा तपाईँले संसदमा उपस्थिति जनाउँदै गर्दाखेरि पर्यटन क्षेत्र अथवा व्यवसाय पेसा क्षेत्रले चाहिँ तपाईँबाट कतिको अपेक्षा गर्नु ठिक हुन्छ अहिले?
0: होइन, अब स्थानीय लेभलमा मैले त्यहाँको पर्यटन प्रबन्धनको हिसाबले होटल तथा पर्यटन व्यवसायीहरूलाई चाहिँ एउटा चाहिँ एउटा व्यावसायिक उन्नति एउटा मा ल्याउनको लागि त्यहाँको क्षेत्रको चाहिँ नि पर्यटकीय सम्भावनाका क्षेत्रहरूलाई पहिचान गर्नको पहिचानको निमित्त प्रवर्धनको निमित्त मैले आफूले गर्न सक्ने गर्छु र एउटा राष्ट्रिय रूपमा पनि एउटा हाम्रो पर्यटन भनेपछि एउटा देशको एउटा आर्थिक मेरुदण्डकै रूपमा छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ। मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले आफूले यतिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर मैले चाहिँ नि एउटा व्यवसायको किसिमै त गर्नुपर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म कहीँ पनि कसरहरू छोडिन म गर्छु।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्त अर्थात हरिको नामले पनि उहाँ बढ़ी चर्चित चिनिनु भएको छ, उहाँसँग कुराकानी गर्दैछौ। संसदको यात्रामा कस्तो लाग्दैछ? अब अरू सांसद अरू पार्टीबाट आएका सांसदसँग आफ्नै पार्टीभित्रका सांसदसँगको त्यो हिमचिम त्यो जति बाक्लो हुनुपर्थ्यो त्यस्तो भइसक्यो कि अथवा तपाईँ अझै पनि त्यो सम्बन्ध स्थापित गर्ने त्यो रिमझिम त्यो र्यामिने झ्यामिने भन्छौ नि त्यस्तो खालको वातावरणमै हुनुहुन्छ माने चाहिँ?
0: अब सदनमा जाँदै गर्दाखेरि पहिलो कुरो त अब एउटा नयाँ अनुभव, त्यहाँ सिक्नुपर्ने कुराहरू पनि धेरै छ, सिक्नुपर्ने कुराहरू एउटा पाटो रह्यो र अब तपाईँले भन्नुभयो जस्तै अब संसदको किसिमै चिनजान जान पहिचान अब हाम्रै पार्टीका पनि 182 सांसदहरू छन् होइन, त्यो किसिमले गर्दाखेरि अब बिस्तारै चाहिँ सबैजनासँग चाहिँ एउटा एक किसिमको चिनजान चाहिँ एउटा मित्रताको भावना अझै प्रगाढ हुँदैछ।
1: आफ्नै पार्टीभित्रको बाहेक अरूकोमा अझै तपाईँ प्रवेशै गर्न पाउनु भएको छैन कि अथवा कुनै अरू पार्टीको सांसदसँग पनि त्यो आत्मीयता चाहिँ वातै बढ्दो रहेछ? फेरि
0: अरू पार्टीका अब यस्तो भयो, मेरो हाम्रो मधेसबाट आएका अरू पार्टीका चाहिँ हाम्रा एकजना माननीय मातृका यादवज्यू भन्दा बाहेक अरू र एकजना चाहिँ रौतहरूको एकजना हुनुहुन्छ, त्यहाँ मधेसका मात्र अब त्यो एउटा आत्मीयता हुने नै भयो र यतातिरका चाहिँ अरू पार्टीका चाहिँ सांसदहरूमा त्यति अहिलेसम्म मेरो चाहिँ त्यहाँका दलका नेता सचेतक भन्दा बाहेक अरूसँग त्यति चाहिँ चिनजान चाहिँ मित्रता कायम हुन सकेको छैन, त्यो बिस्तारै त्यसलाई चाहिँ हामी
1: विकास गर्दै लैजाने योजना छ आफ्नै पार्टीभित्रका सांसदहरूसँगको त्यो घुलमिल अझै बढाउनको लागि पार्टीले यस्तो खालको कुनै कार्यक्रम अभियान चलाइदियो भने सजिलो हुन्थ्यो भन्ने हो कि अथवा 182 सबैका आफ्ना आफ्ना काम हुन्छन् सबैले आफ्नै तरिकाले काम गर्यौन् भन्ने जस्तो लाग्छ तपाईँलाई सांसदको रूपमा?
0: होइन, पार्टीले त गरिरहेकै छन्, जस्तै अब यो अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूलाई चाहिँ त्यहाँ जम्मा गरिदिएकै छ होइन, अनि त्यसपछि अब कुनै एकपल्ट अर्को एउटा प्रशिक्षण कार्यक्रम पनि भएको थियो, अब फेरि चाहिँ हुँदै पनि छ, यो केन्द्रीय सदस्य र सांसदलाई चाहिँ एउटा प्रशिक्षण कार्यक्रम फेरि पनि दिँदैछ पार्टीले होइन, त्यस किसिमले गर्दाखेरि पार्टीले चाहिँ गर्नुपर्ने भूमिकाहरू गरिरहेको छ, हाम्रो चाहिँ अब घुलमिल हुँदैछौँ त्यसमा।
1: संसद र संसदीय समितिको अनुभव चाहिँ कस्तो छ? संसद अलि बढी महत्व अथवा संसदीय समितिमा अलिक कम रहँदो रहेछ कि अथवा के छ यहाँको अनुभव छ अहिले?
0: अब संसद त अब समग्र देशैभरका संसद हुने नै भए, अब संसदीय समिति पनि एउटा मिनी संसद एउटा मिनी पार्लियामेन्ट अब एउटा विषयमा केन्द्रित हुने भयो, त्यसमा अब संसदमा सबै विषयहरू उठ्ने भए, अब संसदमा यो संसदीय समितिमा जस्तै म
1: आफ्नो संसदीय समितिको बारेमा केही बताउनुहुन्छ नागरिकसँग?

0: के छ यो समितिले के गर्छ?
1: जस्तो हाम्रो यो उद्योग चाहिँ समिति उद्योग उपभोक्ता सँग चाहिँ जोडिएको चाहिँ यो समिति हो। अब यसले चाहिँ हाम्रो क्षेत्रको अधिकारभित्र रहेर अब आफ्नो क्षेत्रका चाहिँ समस्याहरू पहिचान गर्ने, त्यो समस्याहरूको लाई लिएर चाहिँ सरकारलाई, सम्बन्धित मन्त्रालयलाई, सम्बन्धित मन्त्रीलाई चाहिँ निर्देशन दिनेदेखि लिएर काम गरिएको छ।
0: भनेको तपाईँको अनुभव अनुसारकै तपाईँले समिति पाउनुभयो। उद्योग व्यवसाय वीरगंज पर्सा क्षेत्र भनेपछि त्यसै पनि यो व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण रह्यो, पर्यटन क्षेत्र पनि महत्वपूर्ण रह्यो। तपाईँले केही सोच्नु भएको छ यो विषय चाहिँ समितिमा छलफल चलाएर अगाडि बढाउने, अथवा अब उपलब्ध कानूनको मस्यौदा छ भने त्यसमा अलि बढी मेहनत गरेर आफ्नो योगदान त्यहाँ प्रस्तुत गर्ने सन्दर्भमा?
1: होइन, मैले त अब जस्तै उद्योगकै सिलसिलामा जस्तो मैले अब यो चाहिँ सिर्सिया खोलामै सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनलाई चाहिँ त्यो समिति मार्फत गर्नुपर्ने कुराहरू मैले खेल्नुपर्ने भूमिकाहरू खेलेर त्यसमा चाहिँ अगाडि बढ्ने कुरो रह्यो। उद्योगिक व्यवसायीहरूको चाहिँ हकहितमा अब विभिन्न समयमा चाहिँ निर्माण भइरहेका ऐनहरूमा पनि जस्तो अब कुनै ऐन निर्माण हुँदै गर्दाखेरि सरकारले चाहिँ आफू केन्द्रित मात्रै नभएर अब उद्योगिक व्यवसायीलाई पनि चाहिँ एउटा केन्द्रित चाहिँ सम्झेर उसलाई पनि सम्झेर त्यो ऐन बनाउनुपर्छ होइन। त्यो ऐन बनाउँदाखेरि कहीँ चाहिँ आफूले चाहिँ त्यसमा थपघट गर्नुपर्ने कुराहरू, उद्योग व्यवसायसँग सम्बन्धित कुराहरू त्यो त मैले गरि नै भए, त्यसमा म गर्छु पनि।
0: अहिले सांसदको रूपमा तपाईँ निर्वाचित भएर संसदमा अगाडि बढ्दै गर्दाखेरि मतदाताहरूको अथवा अरू सरकारवाला निकायको कतिको सम्बन्ध कस्तो भइरहेको छ? घनिष्ठै, बाक्लै, अत्यधिक राम्रै हो कि अथवा कस्तो खालको हुँदो रहेछ?
1: होइन, आफ्नो मतदाताहरूसँग सम्बन्ध त घनिष्ठ बनाउनै पर्यो। यहाँबाट म चाहिँ राजधानीबाट जाने बित्तिकै हाम्रो पहिलो कामै त्यही हुन्छ, आफ्नो क्षेत्रमा जाने, आफ्नो मतदाताहरूसँग भेट्ने, घुलमिल हुने, उनीहरूका समस्याहरू सुन्ने, समाधान गर्न सकिने कुराहरू समाधान गर्ने। तर
0: त्यो चाहिँ बोलाएर हो कि नबोलाएर पनि यसो त्यतिकै टोल टोलमा कतै कार्यक्रमहरूमा?
1: होइन, टोल टोलमा जाने, हामी त हामी चाहिँ यो मैले अघि तपाईँलाई भने
0: सामान्यतया अरू अथवा यस अगाडिको राजनीति कस्तो हुन्थ्यो भने सांसद कोही काठमाडौँबाट झर्दैछ भने त्यहाँ अब टोल टोलमा कहाँ कस्तो खालको कार्यक्रम बनाएको छ त्यो ठिक्क पार्ने अनि गाडी चढ्ने, टक्क गाडी कार्यक्रम स्थलमा पुग्ने, मञ्चमा चढ्ने, भाषण भूषण गर्ने, ल सक्यो है धन्यवाद भन्यो, अर्को कार्यक्रम छ भन्यो, फेरि अर्कोमा गयो दौड्यो, त्यसरी एकजना राजनीतिज्ञ अथवा सांसदको दिनचर्या त्यस्तो हुने हो। त्यो अरू सांसदको भन्दा तपाईँको दिनचर्या के कारणले फरक छ यदि तपाईँ काठमाडौँबाट झर्नु भयो भने?
1: होइन, मैले त्यही कुरा तपाईँलाई भने, हामीले त्यही कुराहरू पहिलाको राजनीतिक दलहरूले गरेका कुराहरू, पहिलाका सांसदहरूले गरेका कुराहरू सिकेर नै चाहिँ अगाडि बढिरहेछौँ अहिले।
0: भनेको राम्रो कुरा चाहिँ सिक्ने, नराम्रो कुरा छोड्ने होला?
1: राम्रो नराम्रो कुराबाट पनि एउटा के सिक्ने भने यो गर्नु नहुने रहेछ भनेर त्यो एउटा त्यही कुरा त्यही पाठहरू भनौँ न, त्यही पाठहरू सिकेर हामी अगाडि बढिरहेको छौँ। हामीले म त निर्वाचनतिर आइसकेपछि त्यस्तो तपाईँले भन्नुभएको जस्तो त्यो भाषणका कार्यक्रम हो, त्यसमा हामी कहीँ पनि सरी लगभग नभएको अवस्था हो।
0: त्यो भनेको पार्टीले त्यो निर्देशन दिएर हो कि अथवा आफ्नै रुचि चाहनाले?
1: होइन, पार्टीको पनि एक किसिमको निर्देशन छ, जनतामा चाहिँ अब त्यो धेरै चाहिँ मञ्चमा बस्ने कार्यक्रमदेखि लिएर यसमा चाहिँ सकेसम्म यसलाई चाहिँ एभोइड गरेरै अब त्यो जनतासँग चाहिँ प्रत्यक्ष भेज्ने, जनताका मतदाताका प्रत्यक्ष कुराहरू सुन्ने, त्यसैमा फोकस हुने भन्ने एउटा पार्टीको निर्देशन एकातिर रह्यो। हामीले जानेका हाम्रो भोगाइ पनि, हाम्रो सिकाइ पनि एकातिर रह्यो। त्यस किसिमले हामी चाहिँ जनताकोमा चाहिँ एकदम प्रत्यक्ष रूपमा गएर घर घर गएर चाहिँ अहिले उहाँहरूको चाहिँ गुनासोहरू सुनिरहेको अवस्था हो। तर यसरी सुन्दै गर्दाखेरि एउटा संसद भएर सुन्दै गर्दाखेरि धेरै कुराहरू त्यहाँ जनताको समस्याहरू समाधान गर्न सकिने अवस्था पनि नरहँदो रहेछ, किनभने अब त्यहाँनिर स्थानीय सरकार हाम्रो हातमा छैन होइन। धेरै कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छन्, एउटा नालाको कुरा, रोडका कुरा, साना चिने सामानतिना कुराहरू, त्यो गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग चाहिँ जोडिरहेको कुराहरू हुन्छ।
0: तपाईँ एक फोन लगाइहालौँ, कुरा गरिदिइहालौँ भन्ने जस्तो हुन्छ होला नि सांसदलाई?
1: त्यो त भनिन्छ नै, त्यो त अब त्यो जनताले समस्या सुनाइसकेपछि त्यो सम्बन्धित वार्ड अध्यक्षलाई, सम्बन्धित पालिकाका अध्यक्षलाई, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरूलाई हामीले भन्छौँ नै, र यो चाहिँ जनताको गर्नै पर्ने काम हो, एकदम आधारभूत, एकदम आवश्यकताको काम हो, यो चाहिँ तपाईँले गरिदिनुहोस्, यो गर्नै पर्छ, यसमा धेरै ठूलो बजेट कुरा पनि छैन। दुईवटा एउटा चाहिँ रोड चाहिँ एउटा हिलामी भइरहेको अवस्थामा दुई ट्याक्टर त्यहाँनिर ग्रेभल खसाइदिँदाखेरि त्यो जनतालाई चाहिँ जनता

0: चाहिँ एउटा केही आवश्यकताहरू पुरा हुन्छ भन्ने त्यो त्यति तपाईँले गरिदिनुपर्छ भनेर हामीले चाहिँ त्यो भनिरहेका हुन्छौँ, फोन गरिरहेका हुन्छौँ र गर्न सक्ने कुराहरू गराइरहेका पनि हुन्छौँ। तर स्थानीय सरकार आफ्नो स्थानीय सरकार नहुँदाखेरि चाहिँ जति गर्न सकि गर्नुपर्ने हो त्यो चाहिँ गर्न नसकिँदो रहेछ भनेर मैले यसरी तपाईँलाई भन्न खोजेँ।
1: ब्याट्री चेन्ज गरिहाल्नु त्यसपछि अब सक्छ। कति मिनट भएको छ सन्देश? यसो बारी छ ओके डन। कति मिनट? 33 होइन सर? ओके डन, ठिक छ। त्यसो भए जनताहरूले अथवा नागरिकले तपाईँलाई सम्पर्क गर्नु पर्यो भने कसरी? सिधै भेट्न पर्ने हो कि अथवा फोन गर्नुपर्ने हो कि इमेल इन्टरनेट हो कि मेसेन्जर? अहिले त विभिन्न सामाजिक सञ्जाल पनि आइसक्यो। कुन कुन कुन कुन विधि प्रक्रिया त्यो खालको अभ्यास गरिराख्नु भएको छ?
0: जनताहरूले जुन माध्यमबाट चाहिँ मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ म त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
1: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
0: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
1: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
0: फोन त 24 घण्टा आउँछ, 24 घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने र अब अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गर्ने।
1: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
0: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त वीरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु, सचिवालयमा मैले चाहिँ साथीहरूलाई राखेको छु र
1: पैसा दिएर राख्नुभयो कि नदिएरै अथवा स्वयंसेवकको रूपमा?
0: अब यस्तो छ, अब अहिले त सरकार
1: अब त तपाईँलाई केही राहत हुने भयो,
0: अब त केही राहत होला, तर यो अब अहिले योभन्दा अगाडिको अवस्थामा अब पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नु भएको
1: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
0: एकदम, मैले एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग चाहिँ भ्याएसम्म सकेसम्म मैले त्यसरी चाहिँ त्यो त्यहाँ चाहिँ फोकल पर्सन तोकेर राखिदिएको छु।
1: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद मानिस यहाँलाई।
0: धन्यवाद तपाईँलाई पनि, तपाईँले तपाईँ र हाम्रो यो सञ्चार माध्यमले मेरो कुरा चाहिँ आम जनतामा चाहिँ पुर्याउनु र एउटा प्लेटफर्मको रूपमा चाहिँ तपाईँले उपलब्ध गराइदिनु भयो, यसको लागि तपाईँलाई र हाम्रो सञ्चार माध्यमलाई धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिन लागेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गर्यौं। विशेष त निर्वाचित भइसकेको अवस्थामा निर्वाचनको बेलामा गरिएका वाचा र ती वाचा पूरा गर्नको लागि चालिएका कदम, तयारी र आगामी योजनाको बारेमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधि साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 27 गते बुधबार, अगस्त 12 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको औंसी तिथि, अन्तर्राष्ट्रिय सरकारी स्वास्थ्य संस्थामा नै अत्यावश्यक खोप र औषधिको अभाव। लुम्बिनी लगायतका प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग। सुनसरी लगायत जिल्लाका आन्दोलनमा मृत्यु भएका चारजनालाई शहीद घोषणा।
2: फेरिदै बाल श्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार।
1: लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता। पर्याप्त मल नपाउँदा किसान आक्रोशित। इजरायल जान 1500 डलर तिर्नुपर्ने प्रस्ताव।
2: कोलम्बिया भूकम्पमा 181 जनाको मृत्यु, 8000 भन्दा बढ़ी घरमा क्षति। सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण। कंगोमा इबोला संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 पुग्यो।
1: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई 4-0। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने।
3: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा सुरुमा

0: सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक खोप लगायतका औषधिको चरम अभाव देखिएको प्रसंग।
1: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आयरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थामा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमा अभाव रहेको रेबिज विरूद्धको खोप गत साताको अन्तिमतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आयरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आयरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दो छ। जापानिज इन्सेफलाइटिसबाट एक महिनाको अवधिमा 9 जनाको मृत्यु भएको छ भने अन्य 37 जना संक्रमित भएका छन्। त्यस्तै गत वर्ष पनि यो रोगले 41 जनाको ज्यान लिएको थियो। अन्य 137 जना पनि संक्रमित भएका थिए। किटजन्य रोग मध्ये जापानिज इन्सेफलाइटिसको सबैभन्दा बढ़ी मृत्यु गराउँछ भने यसले दीर्घकालीन स्वास्थ्य समेत असर पार्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जापानिज इन्सेफलाइटिसबाट गम्भीर बिरामी भएका मध्ये करिब 1/3 मृत्यु हुने गरेको छ भने बाँच्नेहरू मध्ये आधामा जीवनभर रहने गम्भीर अपाङ्गता रहने पनि स्वास्थ्य कर्मीले बताएका छन्। नेपालमा सन् 1990 दशकमा 4 मध्ये करिब 3 गर्भवती रक्त अल्पताबाट प्रभावित हुने गरेको तथ्याङ्क छ। यसलाई कम गर्न सरकारले सन् 2003 आयरन चक्की वितरण कार्यक्रम शुरू गरेको थियो।
0: यसैबीच देशभरका स्वास्थ्य संस्थाहरूमा सर्पदंशक विरूद्ध प्रयोग गर्ने औषधिको पनि अभाव देखिएको छ। विभिन्न अस्पतालहरूले सूचना टाँसेर औषधिको अभाव भएको भनेर जानकारी गराउने गरेका छन् र नेपाल भारत सीमा क्षेत्रका कतिपय बिरामी भने उपचारका लागि भारत जानुपर्ने बाध्यता सिर्जना भएको छ। एन्टी भेनम अभाव हुँदा बिरामीलाई एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा रेफर गर्नुपर्ने अवस्था आउन सक्ने र त्यस क्रममा उपचारमा हुने ढिलाइ घातक बन्न सक्ने विज्ञहरूको भनाइ छ। विषालु सर्पको टोकाएपछि तत्काल उपचार आवश्यक पर्ने भएकाले बिरामीलाई टाढाको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आफैमा जोखिमपूर्ण हुन्छ। देशका विभिन्न अस्पतालमा एन्टी स्नेक भेनम अभाव हुँदा स्वास्थ्य सेवा विभागले भने खरिद प्रक्रिया समयमै शुरू गरिएको भन्दै पन्छिन खोजेको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव पण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लायर्सका कारण खरिद प्रक्रिया लम्बिएको बताउनुभयो। उहाँले एक साताभित्रै एन्टी भेनम नेपाल आइपुग्ने दावी गर्नुभयो र यो एक साताको बीचमा कसैलाई सर्पले टोकेमा कसरी उपचार गर्ने भन्ने विषयमा पनि नागरिक स्तरमा चिन्ता बढ़दै गएको छ। विभागका अनुसार देशभर केन्द्रमा एन्टी भेनमको मौजदात छैन। केही स्वास्थ्य संस्थामा मौजदात रहेकाले त्यहाँबाट अभाव भएका अस्पताल तथा स्वास्थ्य संस्थामा आन्तरिक व्यवस्थापन मार्फत पठाउने तयारी गरिएको छ। विशेष गरी भेनम आपूर्तिमा नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमै समस्या रहेको सरकारको दावी छ। भारतमै समेत यसको अभाव रहेकाले नेपालले अन्तर्राष्ट्रिय बोलपत्र मार्फत खरिद गर्दा आपूर्तिमा सीमित र हुने प्रक्रिया पूरा गर्न लाग्ने समयका कारणले पनि ढिलाइ भएको सरकारले बताएको छ।
1: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर अफिस खोल्न सहमति दिने, अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा जंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
1: सुनसरीको देवानगंज स्थित कप्तानगंजमा भएको घटनालाई लिएर सुनसरी र सिरामा भएको प्रदर्शनका क्रममा चारजनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको मानवीय क्षतिपछि मृतकका परिवार तथा स्थानीयबाट उठ्दै आएको सम्मान र पहिचानको विषयलाई सरकारले निर्णय मार्फत सम्बोधन गरेको हो।
0: पछिल्लो 26 दिनमा बजारमा 34,14,647 थान ग्यास सिलिण्डर बिक्री भएको आयल निगमले बताएको छ, तर उपभोक्ताको घरमा ग्यासको अभाव कायमै छ। निगमले भने दैनिक औसत 1,31,000 सिलिण्डर बजार पुगिरहेको दावी गरेको छ। साउन लागे यता हिजोसम्ममा बजारमा बिक्री भएको यो परिमाण औसत दैनिक खपत 1,08,000 तुलनामा बढ़ी हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले घरमा रहेका सबै खाली सिलिण्डर भरेर राख्ने मनोवृत्ति का कारण धेरै ग्यास आयात गरे पनि आपूर्ति गर्न नसकिएको बताउनुभयो। तर उपभोक्तालाई दोष लगाएर निगमले पन्छिन नमिल्ने उपभोक्ता अधिकार कर्मीहरूले बताउँदै आएका छन्। ग्यासको मात्रै होइन, मलको पनि देशभरमा हाहाकार देखिएको छ। कतिपय किसानले मल हाल्ने बेलामा नपाएको गुनासो गर्दै आएका छन्।
3: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्यापछ्याप्ती पाइने, तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका साथ सिरसियाका ब्रह्मदेव यादव
4: डिलर कालो
3: बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुल्याम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रूपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
5: इन्डियामा गएर ल्याए 350 बोरा आएसी, अनि त्यहाँबाट ल्याउन पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो।
3: मलङ्गुवा नगरपालिका छ खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो।
6: इन्डिया से त पहिले मिलित रहले यी बालन सरकारले कडाई गर्दैले है, ओहिके चलते मतलब बडा दिक्कत है इन्डियो सलाबेमा। इन्डिया वाला छोडियो दै छै, आज नेपालके सशस्त्र छिनिए लै छै, जनता त गहुँ गेल न रह गेल। हम सरकार कथी कहबै, सरकार सब त जनते बनैले, त हमैनीके कहला से कथी होतै, सरकार किछो न होतै।
3: भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 38 दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
7: खाद लेके नेपाल आउरे रास्तामा जे घुमुवा होइ छ एसएसबी के, ऊ हमरा पकड़ले 35 दिन पर वहाँ से रिहा भेली, चलबे करते महीना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति। अब जहाँ 5 बोरा काम है, 1 बोरा से तो न पुगते, तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
3: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को ठेकी न सक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नीलविक्रम थापा मल को माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरण में चुनौती रहेको बताउनुहुन्छ।
8: कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
3: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
9: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कार्यवाहीको लागि आफूले कार्यवाही गर्ने।
3: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा डेंगी र इन्सेफलाइटिसबाट बस्न लामखुट्टे नियन्त्रण प्रभावकारी
10: साझै नियन्त्रण प्राप्त गर्न सक्छ, तर
4: डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन, लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो।
0: फेरि नै बाल श्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन। प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार। लाल बकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
11: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
12: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
13: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
16: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
15: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। नेपाल प्रहरले अपराध अनुसन्धानका लागि सबै अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा नाइमा एक्सपोमा 48 नयाँ मोडल शीर्षकमा खबर प्रकाशित छ भने क्यापिङ खुकुलो बनाउँदै 5G सञ्चालन गर्ने सरकारी रणनीति शीर्षकमाको खबर छ। सन् 2035 सम्ममा देशव्यापी रूपमा 5G को पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको छ। यसलाई सजना बरालले खबर लेख्नु भएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा उद्योग सरकारले चलाउने कि निजी क्षेत्रले फेरि उठ्यो विवाद शीर्षकमा खबर प्रकाशित छ। सरस्वती ढकालले लेख्नु भएको छ, प्रधानमन्त्री बालेन्द्र शाहले 5 सरकारी उद्योगको प्रगति विवरण सार्वजनिक गरेर पुराना उद्योगहरू सञ्चालनमा चासो देखाएपछि राजनैतिक वृत्तसँगै आर्थिक क्षेत्रमा पनि बहस सृजना भएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको प्रधानमन्त्रीको घोषणाले आम सर्वसाधारणमा उत्साह देखिएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यस्तो विवरण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा र अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलले असहमति समेत व्यक्त गरेका खबरहरू प्रकाशित छन्। त्यस्तै दुई वर्षभित्र वित्तीय व्यवस्थापन नगरी अनुमति पत्र खारेजको व्यवस्था सुधार्न माग शीर्षकमा अर्को खबर छ भने इजरायल जान 1500 $2000 तिर्नुपर्ने प्रस्ताव शीर्षकमा खबर छ। इजरायलको अवधारणा इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 $2000 तिर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल अघि बढ़ेको छ। इजरायलले नेपालबाट लैजाने योजना बनाएको कृषि र घरायसी केयर गिभरले रोजगारीका लागि त्यहाँ पुगेपछि सो रकम फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने प्रस्ताव पठाएपछि कोटा सार्वजनिक गर्न ढिलाइ भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर अधिकारीले घिमिरेले इजरायलले माग गर्ने भनेको लर्ड एण्ड अर्न बाहेकको कृषि र घरायसी केयर गिभरका लागि जाने श्रमिकले रकम जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि सो विषयमा थप छलफल गर्दा कोटा सार्वजनिक गर्ने विषयमा ढिलाइ भएको जानकारी गराउनु भएको हो।
0: पत्र पत्रिकाहरूमा एमाले र नेकपाको 5 बुधे निर्देशनको बारेमा पनि खबर छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य गर्ने 3 बुधे सहमति कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले 5 बुधे निर्देशन जारी गरेका छन्। दुई पार्टी बीच प्रदेश सरकार गठन र मन्त्रालय बाँटफाँटमा सहमति जुड्न नसक्दा विवाद पेचिलो बन्दै गएको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुधे निर्देशन जारी गर्नुभएको हो। नागरिक दैनिकको भित्री पन्नामा नेपालगंज नाकाबाट 92.25% व्यापार घाटा शीर्षकमा गणेश विशुले लेख्नु भएको खबर छ भने उपेन्द्र यादवले वीरगंजबाट वीरगंज स्थित सुखा बन्दरगाह विस्तारमा ढिलाइ भइरहेको बारेमा खबर लेख्नु भएको छ। त्यसै गरी 22 जना विरूद्ध मुद्दा चलाउन सीआईबीको सिफारिश शीर्षकमा खबर छ भने यसकारण राउटे करिडोरमा घट्दैछन् बाँदर शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। 22 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको हो। स्मार्ट टेलिकम घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो। 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। स्वदेशमा रोजगारीको अभाव, अध्ययनपछि करियरको अनिश्चितता, शैक्षिक क्यालेण्डरमा अनियमितता, राजनैतिक हस्तक्षेप, सिपमूलक रोजगारीको कमी लगायतका कारणले पनि नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन्। युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। संयुक्त राष्ट्रसंघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारा सहित आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस पनि मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालले त्यसरी नै आफ्नो उदाहरण प्रस्तुत गर्नु पर्ने सांसद तथा सरोकारवाला निकायले बताउने गरेका छन्। नयाँ पत्रिका दैनिकमा प्रयोग विनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकरण खरीदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मरमत सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरण गोदाममा थन्किएका छन्। 3 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राख्न थालिएको छ। यो व्यवस्था सहित सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठायो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी गरिएको छ। लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता शीर्षकमा अशोक पहाडीले रौतहटबाट लेख्नु भएको खबर छ। रासोपासँग झण्डै 2/3 सांसद तर सदनमा पुर्याउन सकेन 1/4, कोरम नपुग्दा खानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छ। भित्री पन्नामा सर्वोच्चको निष्ठापछि गगन नेतृत्वमाथि दबाव बढ़ाउँदै कांग्रेस इतर समूह शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन दिएको बारेमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। फेरिदै बालश्रम निषेध सम्बन्धी कानून शीर्षकमा अर्को खबर छ। झण्डै तीन दशक पुरानो बालश्रम निषेध र नियमित गर्ने ऐन 2056 सरकारले पुनर्लेखन गर्ने गरी विधायकी प्रक्रिया अगाडि बढ़ाइसकेको छ। स्वस्थकर मासु उपलब्ध गराउन पहल भएको बारेमा पनि केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। नेपालगंज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना शीर्षक नेपालगंजबाट सिराज खानले लेख्नु भएको खबर पनि छापिएको छ।
13: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा अहिलेसम्म 240 भन्दा बढ़ीको मृत्यु भएको छ। सरकारी तथ्याङ्क अनुसार भने भूकम्पमा कम्तीमा 181 जनाको मृत्यु भएको जनाइएको छ। भूकम्पपछि कोलम्बियामा आपतकालीन घोषणा गरिएको छ। भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित काली र पेरेइरा शहरमा ठूलो जनधनको क्षति भएको उद्धार कर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पेरेइरामा करिब 2600 जना घाइते भएका भूकम्पका कारण 1100 भन्दा बढ़ी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा बढ़ी घरमा क्षति पुगेको सरकारी विवरण छ। त्यस्तै दक्षिण पश्चिम सोमालियाको बाइदुआ स्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको छ। एमएसएफका अनुसार जनवरी यता बाइओदामा 5 वर्ष मुनिका 21,000 भन्दा बढ़ी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब 50% कुपोषण भेटिएको जनाइएको छ। र कंगोमा युबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2000 नागेको छ। त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार 2011 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको 5 प्रान्तमा संक्रमितको संख्या करिब 4381 पुगेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिएको युबोला प्रकोप मध्ये एक भएको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली खेलाड़ीले दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा 4 स्वर्ण जितेका छन्। 6 देखि 10 अगस्तसम्म संचालित च्याम्पियनशीपमा नेपाली खेलाड़ीले सफलता प्राप्त गरेका हुन्। स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाड़ी छन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनि सिनियर ए लीग एकल पुम्से, सीता तामाङले 40 वर्ष मुनि महिला सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण जित्नु भएको हो। प्रेम बहादुर र सीताको जोड़ीले 40 वर्ष मुनि सिनियर ए लीग युगल पुम्से मा पनि स्वर्ण पदक जितेको थियो। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने भएको छ। विजेताले 5555 युरो पुरस्कार पाउनेछन्। गैरावसी नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा खेल हुन लागेको हो। र नेपाल पुलिस क्लबका कबीर केसी र धन्यन्तरी क्लबका सुहम कार्की लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगितामा विजयी हुनुभएको छ। पुरूष 19 वर्ष मुनिको सिंगलतर्फ कबीरले त्रिभुवन आर्मीका आशुतोष कसोधनलाई 21-11, 21-6 र सुहमले फिटनेस पार्कका समीर खटकालाई 21-10, 21-12 सेटमा पराजित गर्नुभयो।
13: लामखुट्टेको नियन्त्रणका फाइदा र इन्सेफ्लाइटिसको जोखिम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपाय। लामखुट्टेको टोकाईबाट लाग्ने जापानिज इन्सेफ्लाइटिसका कारण डेढ़ महिनामा 9 जनाको मृत्यु भइसकेको छ। यसबाट बस्ने कसरी, साथी सुशीला श्रेष्ठले संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ।
2: खोप लगाइरहेको अवस्था चाहिँ देख्दिन म। यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भन्दिन होला भनेर आइरहेको
3: थाहा
2: नभएको हुनाले त्यो कारण एउटा होला, त्यो प्रश्नै देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साढे 2 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुनिएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म। त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो। सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
3: बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
2: 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन, धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन। 5 वर्षभित्रको मात्र लगाइरहन्छ, त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ। बुस्टर लाउनु पर्ने भए अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो। कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ।
3: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो।
2: यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो। पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर
3: हाँस पालेको ठाउँमा पनि अलिक बढी जोखिम हुन्छ भन्ने सुनिन्छ नि।
2: अवश्य पंक्षी त्यही कारण मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो।
3: डेंगी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो, यो दुई रोगमा फरक चाहिँ के छ भिन्नता?
2: दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
3: जापानिज
2: 30% हाराहारीमा। बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो। त्यो सबैभन्दा खराब देख्छु मैले। डेंगीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जिउ दुख्ने, अब खान मन नलाग्ने, झन् 8-10 दिन त यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु कि आओ झन् जस्तो चाहिँ बनाउँछ। रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ।
1: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: सरकारी स्वास्थ्य संस्था नै अत्यावश्यक खोप र औषधिको अभाव लुम्बिनी प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग सुनसरी लगायत जिल्लामा आन्दोलनमा मृत्यु भएका 4 जनालाई सहित घोषणा।
1: फेरिँदै बालश्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार।
4: लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता, पर्याप्त मल नपाउँदा किसान आक्रोशित, इजरायल जान $1,500 देखि $2,000 तिर्नुपर्ने प्रस्ताव।
1: कोलम्बिया भूकम्पमा 181 भन्दा बढ़ीको मृत्यु, 8,000 भन्दा बढ़ी घरमा क्षति, सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण।
4: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तिकाण्डोमा नेपाललाई 4 स्वर्ण, पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली T10 क्रिकेट प्रतियोगिता हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीको बढ़ेको तलब, तर कर्मचारीहरूले तलब एकातिर लिने र आमदानी अर्को प्रकारको हुने गरेको विभिन्न अध्ययन अनुसन्धानहरूले पनि देखाएको छ। केही अपवाद यस्ता घटनाहरू देखिने गरेका छन्। एउटा बन्द कोठा छ, केही दिन अगाडि मात्रै चालू आर्थिक वर्षदेखि कर्मचारीको कति तलब बढ़्यो, कोषको कति बढ़्यो भनेर विभिन्न खबरहरू पनि सार्वजनिक भएका थिए। बन्द कोठाभित्र एकजना व्यक्ति छन् जो सोफामा बसेर पत्रिका हेर्दैछन्, कसको तलब कति बढ़्यो लेखिएको छ शीर्षक। र त्यही नजिकै अर्को एकजना व्यक्ति छन् जो कार्यालय जानको लागि ठिक्क परेको जस्तो देखिन्छ, कोट पाइन्ट लगाइराखेका छन् र ऐनामा हेर्दै गर्दा पछाडि फर्केर केही भन्दैछन् ती कर्मचारी जस्ता देखिने व्यक्तिले। तल यस्तो लेखिएको छ, कति थोरै रे, त्यो मेरो तलब पो हो त, आमदानी होइन क्या।
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले ललित प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपन्तीमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा दुई वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोसिला खाने कुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
3: नमस्कार, म पवन कुमार मण्डल, मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौँ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौँ। वृद्धि अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौँ कि कति केजी छ। त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौँ। हाम्रो मुवाखेत भन्छ, मुवाखेतबाट हामीले पाखुराको नापमा परेको छ अर्थात् पहेँलो कार्डमा चाहिँ पहेँलो रङमा देखिन्छ। त्यस्तो बच्चाको आवतलाई हामीले परामर्श दिने गर्छौँ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौँ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौँ। 6 महिनाभित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौँ। 6 महिनाभन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
2: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशी वर्मा।
4: नमस्कार, म शशी वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशुद्ध नेपाल सरकारको नीति जुन चलिरहेछ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढाउने र समुदायमा देखिएको यो कुपोषणहरूलाई कसरी अन्त गर्ने भन्ने कुराहरूमा चाहिँ हामीले सपोर्ट गर्दछौँ। त्यस अन्तर्गत चाहिँ हामीले कमिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक बार खाना चारको कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ र यो ग्रोथ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थामा कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गरिरहेछौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ यो हाम्रो संस्थाबाट। र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गरेर त्यसलाई चाहिँ हामीले कसरी सधैँ रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दछौँ।
2: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार, सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। सीआईएन का लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
0: मधेसपछि सुदूरपश्चिमतर्फ लागौ। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनौ।
5: हाम्रो चाहिँ त्यहाँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो मानेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र त्यहाँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछन् र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भए मकैहरू भए कोदेको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिलेकाहीँ अन्डाहरू चाहिँ लोकल अन्डाहरू कुखुराहरू भए कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको हुन्छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेको हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरकुडेहरू कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरकुडेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछन्। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ मिठो गरेर खान्छन्। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति पोषण त्यति कोही कोही बाल बालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बाल बालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी जस्तै बाल बालिकाहरूले उठेर आवाज उठाएर जनचेतनामूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ हामीले चाहिँ उठाउनु पर्छ आवाज उठाएर यो पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ चाइल्ड एडभाइजरी ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू पोषण सम्बन्धी पनि अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन् जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरूमाथि हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
1: वर्ल्ड भिजनको सिङ्गापुरमा गरेको च्याम्प कार्यशालामा सहभागी पर्सना महर्जनको अनुभव पनि एकैछिन सुनौ।
6: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ गर्ने भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ जुन चाहिँ हाम्रो सिङ्गापुरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले धेरै जस्तो पाएको अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै माल न्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन होइन न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन जुन चाहिँ अहिले मोस्टली सिटी एरियाजमा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ के ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन अनि के अरे बालबालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यही जङ्क फुडको कन्जम्सन चाहिँ धेरै छ अनि के अरे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि यो रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो र यो रिसर्चमा चाहिँ म आफैले रिपोर्ट पनि प्रिपेयर गरेको जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो र फेसिलिटेट गर्नु पनि मेरो लागि नयाँ कुरा हो. जङ्क फुडको त्यो के अरे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि अब हाम्रोमा ओबिसिटीहरू जङ्क फुडको कारणले अनि अर्को हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ. मेरो विचारमा यो के अरे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पर्यो बालबालिकाहरू बिचमा चाहिँ यो जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ त्यो पनि फेरि बालबालिकाहरूको लागि नै सरल त्यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ र अहिले ट्रेन्ड अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुनसक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो भिडियोको मार्फत. यस अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ट तताएर खान मिल्ने गरी फुल ब्यालेन्स चाहिँ गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ. अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ धेरै कन्ज्युम गरेर चाहिँ हेल्थ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ. जङ्क फुड चाहिँ नखानु. जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ. सो त्यही हो बरु त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरू खोज्ने. अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेजवाला नभइकन चाहिँ अब अर्कै हुन्छ जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन तिनीहरूको अल्टरनेटिभ भयो. अर्को भनेको घरमै बनाएर खाने अब जस्तै केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो.
0: अब सिन्धुलीतर्फ लागौं. सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्। रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट.
7: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन्। स्थानीय तह मात्रका निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन्. बाल पोषण सुधारका लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालनसँगै मातृ शिशु कार्यक्रम मातृपोषण का लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाइ छ.
8: बाल मातृ पोषणको लागि कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँ हामीले चाहिँ खर्च गरेका छौँ. अब यो आगामी वर्षको फेरि हाम्रो कार्यक्रमहरू आउँदैछ. हामीले सबभन्दा बढी चाहिँ यो बाल पोषण कुपोषण भएको बालबालिकाहरू कमलामाई नगरपालिकाको 13 नम्बर र 14 नम्बर वार्डमा त्यहाँ चाहिँ धेरै भएको हुनाले त्यहाँ हामीले निशुल्क स्वास्थ्य शिविर पनि हामीले सञ्चालन गर्यौँ र त्यहाँ हामीले बाल पोषण लगायत मातृ शिशु कार्यक्रम अन्तर्गत स्याहार अन्तर्गत हामीले एकजना जो त्यो महिलाहरू हुनुहुन्छ उहाँहरूको पोषणको लागि हामीले मातृ पोषणको लागि वार्षिक 25,000 रुपियाँ पोषणको लागि हामीले पोषण भत्ता पनि दिएका छौँ र यसमा अब सँगसँगै अब हाम्रा चाहिँ के भने दलित बच्चाहरू र कोही जो बाबुआमा विहीन बच्चाहरू छन् साना जो बच्चाहरू जसको चाहिँ के भने आश्रय पनि छैन त्यस्ता बच्चा 50 जनालाई हामीले ती लगायतका चाहिँ के भने बालिकहरू पनि छन् फेरि त्यहाँ त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले मावि सञ्चालन गरेका छौँ र आवासीय मावि नै यहाँ कमलामाई नगरपालिका वार्ड नम्बर 5 सिलामेमा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौँ र त्यस्तै अपाङ्ग ती बालबालिकाको लागि पनि बैरा माविमा हामीले आवास सहितको व्यवस्था गरेका छौँ र आगामी वर्ष यसलाई चाहिँ अब हामीले विस्तार कार्यक्रम पनि गरेका छौँ र यसलाई सबभन्दा ठुलो स्वास्थ्य पोषण भन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु चाहिँ उसलाई स्याहार गर्नुपर्ने र उनीहरूलाई चाहिँ के भने वास्तवमा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषण युक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनु पर्ने वास्तवमा त्यो देखिएको हुनाले हामीले 14 वार्डमा हामीले चाहिँ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम चाहिँ जो आमाहरू हुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेका छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ के भन्छ त्यस्तो ठाउँमा जो जहाँ दूर दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ यो बाल पोषण रहेछ र मातृ स्याहार चाहिँ मा जो बाल बालिका चाहिँ के भन्छ जन्मनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तव उहाँहरूको चाहिँ स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नुपर्छ र यो बच्चाको लगानी भनेको चाहिँ के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भने हामीले कुनै फलफुलका बिरुवा लगाएको जस्तो हुने रहेछ त्यो चाहिँ भोलि दक्ष तिसो ना चाहिँ के भने व्यक्ति पनि भोलि चाहिँ के भने समाजको नागरिक पनि बन्न सक्ने रहेछ त्यसैले यसमा हामीले यो जस्तो चाहिँ बाल पोषण लगायतका कार्यक्रम सँगसँगै अझ यसमा चाहिँ सबैको भूमिका आम त्यहाँका चाहिँ के भने टोल सुधार समिति हाम्रा जनप्रतिनिधि साथीहरू जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू सामाजिक सङ्घ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना सञ्चारमा पहुँच धेरै ठाउँमा पुगेको छ यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 वर्षसम्म बालबच्चालाई गर्छौँ गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूलाई त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसरी काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामी सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविरात्मक
7: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोसिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट सञ्चालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा वर्ल्ड भिजनको सहयोगमा शीर्ष नेपालले स्थानीय तह फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा समन्वय गरी 5 वर्ष मुनिका बाल बालिकामा पोषणको लेखाजोखा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमसँगै खानाको उपलब्धता भन्दा पनि खान नजानेर चाहिँ पोषणमा कमी भएको अवस्थालाई ध्यानमा राख्दै सामूहिक चुलो कार्यक्रम पनि सञ्चालन गरिएको शीर्ष नेपालका कार्यक्रम संयोजक सागर धितालको भनाइ छ।
9: शीर्ष नेपाल सिन्धुलीले सिन्धुली जिल्लाको विभिन्न पालिकाहरूमा चाहिँ पोषण सम्बन्धी विपद व्यवस्थापन सम्बन्धी जीविकोपार्जन सम्बन्धी महिला तथा बालबालिकासँग सम्बन्धित चाहिँ विभिन्न स्तरका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाल वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिट्स नेपाल सिन्धुलीले चाहिँ गोलन्जोर गाउँपालिका फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाको 16 वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बालबालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा चाहिँ 5 वर्ष मुनिका बालबालिकामा पोषणको लेखाजोखा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छौँ। साथै चाहिँ हामीले पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसै अन्तर्गत केही समय 16 वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बालबालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले

0: खानाको उपलब्धता नभएर भन्दा पनि खाना नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखिएर चाहिँ 12 दिनको चाहिँ सकारात्मक झुकावका लागि सामूहिक चुलो कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौँ। त्यस अन्तर्गत चाहिँ बालबालिकाको पोषणको अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै सिट्स नेपाल सिन्धुलीले सरसफाईको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बालमैत्री तथा पोषण मैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा बालबालिकाको परिवारको लेभलमा र सिस्टमको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदा फेरि चाहिँ हालसम्म फिक्कल गाउँपालिकाको तीनवटा वडा चाहिँ पोषण मैत्री वडा घोषणा भइसकेको छ भने 4 वडा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने तीनपाटन गाउँपालिकाको वडा नम्बर 10 चाहिँ बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ। तर अझै पनि हाम्रो समुदायमा चाहिँ बालबालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको चाहिँ जनचेतनालाई अझै बढाउनु पर्ने अवस्था देखिएको छ।
1: तीनपाटन गाउँपालिका वडा नम्बर 10 बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिक्कल गाउँपालिकाको 5 नम्बर वडालाई यस्तै वर्ष पोषण मैत्री वडा घोषणा गरिएको छ। यसले पोषिलो खाना, स्वच्छ खानेपानी, हात धुने बानी, सरसफाई र पोषण सम्बन्धी व्यवहारलाई जोड्न सहयोग पुर्याएको छ। यसर्थ सरकारको 2087 सालसम्म नेपाललाई पोषण मैत्री घोषणा गर्ने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समितिले जिल्लाका 9 वटै पालिकामा समन्वयात्मक भूमिका खेलिरहेको जनाएको छ। जिल्लाका 79 वटै वडालाई बाल पोषण मैत्री वडा घोषणाका लागि प्रेरणा जगाउने र सचेतनाका कार्यक्रम गरिरहेका स्थानीय तहलाई थप जागरूक बनाउने काम भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको भनाइ छ।
2: स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन जुन 2087 सालमा हामीले चाहिँ सबै ठाउँमा गर्नुपर्छ देशभरिमा चाहिँ सबै ठाउँमा, तर अब यो पोषण मैत्री स्थानीय पालिका पोषण मैत्री वडा कसरी घोषणा गर्ने र जिल्लालाई पनि पोषण मैत्री घोषणा गर्नको लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पनि यसमा एकदम अहम भूमिका निर्वाह गर्नुपर्नेछ। मुख्यत राज्यले नै यसको चाहिँ अझ निगरानी गर्नुपर्छ भन्ने मलाई लाग्छ। राज्यले अब जुन बालबालिकाहरूलाई पोषणको चाहिँ उपयुक्त पोषण मैत्री वडा घोषणा गरेर स्थानीय तहमा बालबालिकाहरूलाई चाहिँ एकदम अब्बल बालबालिका हाम्रा भविष्यका कर्णधारहरूलाई पोषण मैत्रीदेखि यो पोषण भन्ने कुरो चाहिँ गर्भ अवस्थादेखि नै आमाको गर्भदेखि नै जुन बाल अवस्थासम्म पछाडिसम्म चाहिँ यो पोषणको ठूलो आवश्यकता छ। यसले स्वस्थ बालबालिकाहरू जन्माउनको लागि र हाम्रो स्वास्थ्य नागरिक बनेर हाम्रो स्थानीय तह लगायत देशलाई नै एउटा समृद्धि देशतर्फ लैजानको लागि पोषणको महत्व छ र सरकारले पनि जुन संघ सरकार प्रदेश सरकार र स्थानीय सरकारले यसलाई पोषणलाई एकदम प्राथमिकतामा राखेको छ। हाम्रो स्थानीय तहको यो असल शासन अन्तर्गतको पनि यो एउटा कार्यक्रम हो। यसलाई कसरी चाहिँ समृद्धितर्फ लान सकिन्छ, यसलाई चाहिँ छिटो कसरी चाहिँ हाम्रा देशका सबै वार्डमा घोषणा गर्न सकिन्छ भनेर हामीले चाहिँ यो पोषणलाई व्यापक रूपमा अलि छलफल पनि ल्याएका छौँ। स्थानीय पालिकाहरूको सम्पूर्ण स्थानीय पालिकाहरूलाई हामीले तपाईँहरूले सबै पालिकाहरूमा चाहिँ पोषण वडा घोषणा गर्नुपर्छ र अनि तपाईँहरूले सबै पालिकामा घोषणा गरेपछि हामी जिल्लामा पनि यो पोषण जिल्ला पोषण मैत्री जिल्ला घोषणा गर्नेछौ भनेर हामीले सूचना प्रवाह जिल्ला समन्वय समिति सिन्धुलीको तर्फबाट यहाँलाई सबैलाई हामीले अवगत गराएका छौं र यो चाहिँ एउटा कार्यविधिमा के छ भन्दाखेरि पोषण मैत्री वडा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिलाई एउटा समितिको जिल्ला
1: नियमित अनुगमन पनि आवश्यक हुन्छ। यस्तै घरमै उत्पादन गर्न सकिने तरकारी, फलफूल, दाल, अण्डा, दूध लगायत पोषिला खाद्य पदार्थको उत्पादन र भोग बढाउन कार्यक्रम केन्द्रित हुनु पनि उत्तिकै आवश्यक छ। सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि एम चौलागाई रेडियो सिद्धबाबा सिन्धुली।
3: पछिल्लो अवस्थामा स्थानीय पाठ्यक्रममा पोषण समावेश, विद्यालय तहका बालबालिकालाई खानपान र सरसफाई सम्बन्धी सचेतना जोगाउन स्थानीय पाठ्यक्रममा पोषणका विषयहरू समावेश, दिवाखाजा कार्यक्रमको व्यवस्थापन, सामुदायिक विद्यालयका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने दिवाखाजा कार्यक्रमको अनुगमन र स्थानीय उत्पादनको प्रयोगमा जोड़ दिने काम भइरहेको छ। रेडियो मर्स्याङदी लमजुङका खुशीमाया गुरूङले बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरूङसँग पालिकाहरूले गरिरहेको कामका बारेमा कुराकानी

0: गर्नुभएको छ।
1: विशेष नगरपालिकाको समग्र 11 वटा कुपोषण अवस्थालाई हेर्दा हाम्रो चाहिँ अहिले एकदमै न्यून बालबालिकामा मात्रै पोषण अवस्था एकदम कमजोर देखिन्छ। अहिले हाम्रो डाटा अनुसार 3 जना बालबालिकाको पोषण अवस्था चाहिँ कमजोर देखिन्छ। अब त्यो चाहिँ विशेष गरेर उनीहरूले चाहिँ खानपानमा यसको घर परिवारले धेरै ख्याल नगर्नको कारणले चाहिँ त्यो अवस्थाहरू कमजोर भएको नत्र धेरै जस्तोको चाहिँ पोषण अवस्था चाहिँ राम्रै देखिन्छ।
2: अनि त्यस्तै बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको ठूलो भूमिका हुन्छ भन्छ।
1: पोषणयुक्त खाना खानुपर्छ भनेर त पालिकाले सहयोग गर्ने कुरो भएन, उनीहरूलाई चाहिँ जनचेतनाको कार्यक्रमहरू गराइन्छ। जनचेतनाको कार्यक्रम गर्दाखेरि चाहिँ कुन खानेकुराले चाहिँ बालकको कुन पार्टलाई चाहिँ सहयोग गर्छ, जस्तै भिटामिन प्राप्त हुने, प्रोटिन प्राप्त हुने, कार्बोहाइड्रेट प्राप्त हुने, होइन यस्तै किसिमको खानेकुराको वर्गीकरण जुन छ त्यसलाई चाहिँ हाम्रो स्वास्थ्य आँगनसम्म पनि यो छलफल हुन्छ, गाउँघर क्लिनिकमा पनि यो छलफल हुन्छ, खोप कार्यक्रमहरूमा पनि स्वास्थ्य कर्मी र त्यहाँ विशेष गरेर 1000 दिनको आमाहरू आउनुहुन्छ। खोप कार्यक्रमहरूमा 1000 दिनको आमाहरू आउने हुँदा त्यो कार्यक्रममा उहाँहरूलाई चाहिँ त्यो सम्बन्धीको सचेतना कार्यक्रम चाहिँ हरेक कार्यक्रममा गर्ने चाहिँ पालिकाको योजना छ। त्यही अनुसार स्वास्थ्य कर्मीहरूले चाहिँ हरेक आमाहरूलाई चाहिँ त्यो सचेतना कार्यक्रम चाहिँ दिइरहेको हुन्छ, गरिरहेको हुन्छ।
2: जस्तो अहिले चाहिँ बाल बालिकाहरूमा चाहिँ धेरै चौचौ खाने, कुरकुरे, चिप्स, बिस्कुट जस्ता जङ्क फुडहरू धेरै खाने बानी हुन्छ। यस्तो बानी चाहिँ धेरै बढ्दै गएको छ धेरै बाल बालिकामा। नगरपालिकाभित्रको विद्यालयमा चाहिँ जङ्क फुडको अवस्था कस्तो छ, तपाईँले अब अनुगमनको लागि जानुहुन्छ, त्यो बेलामा चाहिँ जङ्क फुडको अवस्था कस्तो पाउनु भएको छ, यसको न्यूनीकरणको लागि चाहिँ नगरपालिकाले के गरिराख्नु भएको छ?
1: हामीले अभियानको रूपमा त हरेक बालबालिकालाई चाहिँ पोषणयुक्त खाना, आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू, तरकारी भयो, खाना भयो, हरेक कुराहरू खाजामा भयो, त्यही खानेकुरालाई जोड्नुपर्छ भनेर सचेतना कार्यक्रम, अभिमुखीकरण कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन। तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा आमाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारणले त्यो टेस्टी हुन्छ नि त, त्यस्तै भएको कारणले पनि बालबालिकाहरूले प्रायः त्यो चाहिँ मन पराउने गरिन्छ। जस्तै हाम्रो दिवा खाजामा 1/5 को दिवा खाजा हुन्छ नि त, त्यो दिवा खाजामा चाहिँ पोषणयुक्त खानेकुरा हुनुपर्छ भन्ने कुरामा चाहिँ जोड गरिन्छ होइन। विद्यालय मार्फत, स्वास्थ्य संस्था मार्फत जाने हो नि त कार्यक्रम त हाम्रो, त्यसमा चाहिँ त्यसलाई जोड दिइन्छ पोषणयुक्त खानालाई। तर चाहिँ अधिकांश अभिभावकहरू चाहिँ अल्छीपना हो या उहाँहरूको हेलचक्राई हो, उहाँले चाहिँ आफ्नो बालबालिकालाई चाहिँ पोषणयुक्त खाना भन्दा चाहिँ जङ्क फुडहरू खाने कुरामा चाहिँ जति हामीले अभिमुखीकरण गरे पनि उहाँहरूको प्रश्नलाई चाहिँ देखिन्छ कि त्यो चाहिँ।
2: जस्तै तपाईँले भन्नुभयो विद्यालयमा प्रयोग हुने दिवा खाजा चाहिँ बालबालिका पोषणसँग जोडेर हेरिन्छ होइन, यसमा चाहिँ हामीले नगरपालिकाबाट चाहिँ कोदो, फापर, गेडागुडी, सागसब्जी जस्तो चाहिँ रैथाने बालीहरूलाई चाहिँ पोषणको दृष्टिकोणले महत्वपूर्ण पनि मानिन्छ। नगरपालिकाले चाहिँ यस्ता रैथाने बालीलाई उत्पादन र संरक्षण बढाउन र उपभोग बढाउन चाहिँ के गर्नुभएको छ अहिलेसम्म?
1: त्यसमा त नगरपालिकाले दिवा खाजामा चाहिँ एक किसिमको कार्यपालिका नै हुन्छ होइन, 2 दिन जति चाउलो खुवाउने, 1 दिन खिर खुवाउने, 1 दिन फलफुल खुवाउने, 1 दिन अण्डा खुवाउने, होइन आफ्नै स्थानीय स्तरमा जुन किसिमको खानेकुरा पाइन्छ, जस्तै सिस्नो हुन सक्छ, कर्कलो हुन सक्छ, होइन साग सब्जीहरू हुन्छ, त्यो पनि जाउलोमा मिसाएर खुवाउने, होइन जाउलो पकाउँदाखेरि जाउलोमा मिसाउन मिल्ने जाउलोमा खुवाउने। अब फलफुलै खुवाउँदा पनि गाउँमा केरा छ भने त्यो दिनमा चाहिँ केरा खोजेर ल्याएर खुवाइदिने होइन, अनि गाउँकै भैँसीको घिउहरू पाइन्छ होइन, त्यो जाउलोमा पनि गाउँकै भैँसीको घिउहरू चाहिँ प्रयोग गर्ने, र फलफुल पनि सकभर गाउँकै खोजेर खुवाउने, र अन्डाहरू हुन्छ गाउँतिर पनि अहिले पालेको हुन्छ नि त लोकल कुखुराहरू पनि, लोकल कुखुराकै अन्डाहरू ल्याएर खुवाउने चाहिँ कार्यक्रम चाहिँ ठ्याक्कै त्यो हुन्छ। कति विद्यालयले चाहिँ निर्देशन अनुसारै काम गरिरहेको हुन्छ, केही केही विद्यालयहरूले चाहिँ मैले अघि नै भने अल्छीपनाले गर्दाखेरि छिटो हुने अनि शुक्रबार चाहिँ बिस्कुट खुवाएर पठाउने होइन त्यो पनि भेटिन्छ।
2: जस्तै अब बाल बालिकाको पोषण समस्या केवल खाना मात्रै नभइकन अभिभावकहरूले पनि पोषण सम्बन्धी अभिभावक थोरै ज्ञान चाहिँ कमी भएको जस्तो हामी महसुस गर्छौँ होइन, यसको लागि अभिभावकलाई पोषणयुक्त खाना र स्वास्थ्य खानपान बारे सचेत गराउन चाहिँ नगरपालिकाले चाहिँ के कदम चाल्नुपर्छ जस्तो लाग्छ?
1: अहिलेसम्म मैले अघि नै भने खोप कार्यक्रम मार्फत पनि गरेको छ, गाउँघर क्लिनिक मार्फत पनि गरेको छ, अब हरेक विद्यालयमा कम्तीमा पनि एउटा विद्यालयमा चाहिँ 5-6 वटा इभेन्टहरू चाहिँ हुन्छ, स्वास्थ्य कर्मीहरू गएर यही पोषण सम्बन्धीको सरसर हामीले त्यो सबै कुराहरू चाहिँ उनीहरूले फिल्डमै गएर कर्मचारीले उहाँहरूको कोदोको त्यो उनीहरूको के छ अब त्यो नाप्ने तरिकाहरू त्यो अनुसार नापेर चाहिँ धेरै कोदो उत्पादन गर्ने कृषकलाई हामीले सम्मान पनि गर्यौँ यो वर्ष होइन। थोरै पैसा भए पनि हामीले सम्मान गर्यौँ, तरकारीको लागि पनि त्यसरी नै हामीले सम्मान गरिरहेको अवस्था छ। त्यसकारण अब चाहिँ पोषणमा यति घोषणा गर्ने कार्यक्रममा जान्छौँ। त्यो कार्यक्रमले गर्दाखेरि चाहिँ हामी सरकारवालाहरूलाई ठाउँ ठाउँमा बोलाउने अभिमुखीकरण कार्यक्रमहरू दिने कार्यक्रमहरू चाहिँ गरिन्छ। तर मलाई धेरै ठूलो चुनौती चाहिँ हो जस्तो लाग्दैन कि अभिभावकले नै बुझ्नुपर्छ। अभिभावक सचेत भयो भने यो रैथाने बाली उत्पादन गर्ने कुरामा पनि उहाँहरू चाहिँ प्रोत्साहन गर्न सकिन्छ। गरिरहेको पनि छ, पालिकाले प्रोत्साहन पनि गरिरहेको छ। त्यसकारण चाहिँ त्यो रैथाने बाली चाहिँ पोषण खाजामा चाहिँ जोड्ने अभियानमा चाहिँ हामी पालिका चाहिँ सबै लागिरहेको अवस्था चाहिँ छ। यो पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि पालिकाको ओडाहरूले के गर्दैछ भन्दा ओडाहरूको फरक फरक चाहिँ हुन सक्छ होइन। कुनै ओडाले अण्डा वितरण गर्ने अनि कुनै ओडाले चाहिँ बिउहरू पनि दिने अनि उनीहरू चाहिँ ग्रोथ मोनिटरिङको लागि जब स्वास्थ्य केन्द्रमा आउनुहुन्छ त्यो स्वास्थ्य केन्द्रमा ग्रोथ मोनिटरिङको लागि आउँदाखेरि चाहिँ उनीहरूलाई नुन भयो, आइरन नुनहरू अनि साबुन भयो, बालबालिका बच्चालाई नै आवश्यक पर्ने 1000 दिनभित्रकै आमालाई आवश्यक पर्ने जस्तो नुन, घिउ, अण्डा, त्यो साबुन भयो, यस्तो सामग्रीहरू पनि थप वितरण गरेको चाहिँ छ। यो कार्यक्रमहरू चाहिँ पालिकाको छ।
0: यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकार र सरोकारवालाको भूमिकाको बारेमा कुराकानी गर्यौं। आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
3: साथै तपाईंले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईंको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट म दीपक आचार्य
3: अनि म सन्तोषी रावल
0: विदा हुन्छौ। नमस्कार।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust.
1: BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: प्रत्यक्ष सम्बन्धित छन् रोजगारी कृषि बसाई सराई स्वास्थ्य शिक्षा जीविकोपार्जनसम्म यसको असर देखिन्छ त्यसैले जलवायु परिवर्तनलाई केवल वातावरण मुद्दा मात्र नभई युवा मुद्दाका रूपमा पनि हेर्न चाहिँ किन आवश्यक छ जस्तो लाग्छ तपाईँलाई
5: हामीले चाहिँ धेरै समयको लागि हेर्ने हो भने चाहिँ हामीले जलवायु परिवर्तनलाई चाहिँ धेरै टाइमसम्म वातावरण जंगल हिमाल अनि तापक्रम राइज भएको घटेको त्योसँग जोडेर मात्रै हेर्ने गरेका छौं होइन तर वास्तवमा चाहिँ जलवायु परिवर्तनले गरेर चाहिँ हाम्रो दैनिकी नै असर गरिरहेको छ हाम्रो भविष्यसँग जोडिएको सामाजिक र आर्थिक मुद्दा हो नि त यो भनेको सो उदाहरणको लागि चाहिँ एउटा कुनै ठाउँमा पानी नपर्ने ठाउँमा एक्कासी पानी परिरहन थाल्यो भने उहाँहरू कृषक फ्यामिलीको कोही युवा हुनुहुन्छ भने उहाँको किसानीमा त उहाँहरू डिपेन्डेन्ट भइरहन सक्नु भएन नि त सो त्यो भएपछि उहाँले मेबी अब कामको लागि सहरतिर आउनु पर्ला अथवा विदेशतिर जानु पर्ला सो जलवायुले गरेर त माइग्रेसन पनि भयो नि त बसाई सराईतिर पनि गयो नि त सो त्यस्तै गरेर बाढी पहिरोले गरेर अनि अत्याधिक गर्मी स्वास्थ्य र अनि रोजगारीमा पनि असर गर्यो अनि त्यो हुँदाहुँदै जलवायु परिवर्तनलाई वातावरणीय समस्या मात्र भन्नु चाहिँ अपूर्ण हुन्छ यो शिक्षा सम्बन्धी मुद्दा पनि हुन्छ रोजगारी सम्बन्धी आफ्नो जीविकोपार्जन सम्बन्धी अनि लास्टमा गएर चाहिँ युवा सम्बन्धी मुद्दा पनि हो सो त्यसैले नेपाल जस्तो देशमा चाहिँ अब युवाको ठूलो हिस्सा कृषि प्राकृतिक स्रोत अनि स्थानीय अर्थतन्त्रसँग जोडिएको छ त्यसैले अब जलवायु परिवर्तनले युवाको अहिलेको मात्रै मुद्दा नभएर पछि भविष्यसम्म पनि उहाँहरूलाई इम्प्याक्ट गर्ने
4: हजुर जस्तो सन् 2000 सुरुदेखि नै नेपालमा पनि जलवायु परिवर्तनको मुद्दा चर्को बनेको छ त्यस किसिमले हेर्दाखेरि युवालाई प्राय जलवायु परिवर्तनको प्रभाव भविष्यमा भोग्नुपर्ने पुस्ता भनेर भन्ने गरिन्छ अहिले नै प्रभाव आउन थाल्यो भविष्यमा त यो पुस्ताले भोग्नुपर्छ यो चित्रण गरिन्छ तर के युवाहरू केवल भविष्यकै पीड़ित हुन् वा उनीहरू आजैदेखि समाधानका महत्वपूर्ण नेतृत्वकर्ता पनि बन्न सक्छन् के लाग्छ तपाईँलाई
5: युवाहरूलाई चाहिँ जस्तो क्लाइमेट भिक्टिम भनेर चाहिँ म हेर्न चाहन्न होइन युवाले चाहिँ भविष्यमा यसको हाम्रो अहिलेदेखि हाम्रो अलि एल्डरली एजमा पुगुन्जेलसम्म पनि हामीले यसको इम्प्याक्ट भोग्नु नै पर्छ तर यही कारणले पनि हामी त यसको समाधानको महत्वपूर्ण हिस्सा पनि हौ नि त सो त्यसले गर्दाखेरि चाहिँ अब आज अहिले कुरा गर्ने हो भने पनि नेपालमा युवा अवस्थामा भएका धेरै मानिसहरूले क्लाइमेट एडभोकेसीहरू गरिरहनु भएको हुन्छ सो अनुसन्धान रिसर्चमा इन्भल्भ भएर होस् कि क्लिन एनर्जी सस्टेनेबल एग्रिकल्चरहरूमा काम गरेर हुन्छ कि अनि समुदाय तहमा इनिसिएटिभ्सहरू लिएर पनि उहाँहरूले पोलिसी लेभलमा आवाज उठाइरहनु भएको छ तर यहाँ चाहिँ एउटा कुरा महत्वपूर्ण छ युवाहरूलाई केवल एक्टिभिस्ट भनेर त्यो भन्नु मात्रै पनि पर्याप्त छैन सबैजना सडकमै गएर आन्दोलन गर्ने गर्नुपर्छ भने होइन तर कोही रिसर्चर भन्न सक्ला कोही आफ्नो ठाउँबाट अन्टरप्रेनर आफ्नै बिजनेसलाई कसरी ग्रीन इकोनोमी ग्रीन बनाउने तर्फ लाग्न सक्नुहोला कोही आफ्नै फिल्ड फार्मिङ गर्नुहुन्छ भने कृषिबाटै अगाडि उहाँले जलवायुको उसमा मदत गर्न सक्नुहुन्छ सो उदाहरणको लागि चाहिँ एउटा युवा किसानले चाहिँ पानी हुन्छ नि हाम्रो इरिगेसन सिस्टम चाहिँ इफेक्टिभली प्रयोग गरेर प्रविधि अप्नाउ पनि क्लाइमेट एक्सन हो जस्तो हाम्रो घरबाट अर्ग्यानिक वेस्टहरू हाम्रो भान्साबाट निस्किने फोहोर हुन्छ त्यसलाई पनि कसैले कम्पोस्ट मल बनाएर प्रयोग गर्नुहुन्छ भने त्यो पनि क्लाइमेट एक्सन हो हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्रै हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्वपूर्ण छौ भनेर चाहिँ त्यो नरेटिभ चाहिँ शुरू गर्नुपर्छ
4: त्यसले हेर्दा जस्तो स्वच्छ ऊर्जा जलवायु उत्थानशीलता कृषि जैव विविधता संरक्षण यो चक्रीय अर्थतन्त्र अघि तपाईँले नै भन्नु आफ्नो तरिकाले आफ्नो व्यवसायमा पनि गर्न सकिन्छ भन्ने कुराहरू प्रकृतिमा आधारित समाधान जस्ता यी क्षेत्रमा चाहिँ नेपाली युवाका लागि अवसरहरू कतिको देख्नुहुन्छ तपाईँ जलवायु परिवर्तन कार्य आफै युवाका लागि रोजगारी उद्यमशीलताको महत्वपूर्ण क्षेत्र बन्न सक्ने अवस्था चाहिँ तपाईँले कतिको देख्नु भएको छ
5: जस्तो अब क्लाइमेट एक्सनलाई चाहिँ हामीले चुनौतीको रूपमा मात्रै हेरेर भएन अपर्च्युनिटीको रूपमा पनि हेर्न सकिन्छ जस्तो नेपालमा क्लिन एनर्जीको क्षेत्रमा सो रिन्युएबल एनर्जीहरू क्लिन कुकिङ अनि एनर्जी एफिसियन्सी अनि इलेक्ट्रिक अहिले त भेहिकलहरू धेरै आएको छ

0: समुदायमा अर्थपूर्ण परिवर्तन ल्याएको होस्।
1: जस्तो हामीले यो काम गर्दाखेरि चाहिँ एउटा बारम्बार देखिने भनेको चाहिँ ठूलो परिवर्तनहरू चाहिँ सधैँ ठूलो परियोजनाबाट चाहिँ शुरू हुँदैन। जस्तो हामीले एक्जाम्पलको लागि चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चर र भर्मी कम्पोस्टिङ भन्ने फार्मर लर्निङ एक्टिभिटिज गराएको थियौं चितवनमा गएर। त्यसमा चाहिँ भर्मी कम्पोस्टिङ आफैमा धेरै ठूलो वा जटिल इन्टरभेन्सन जस्तो नदेखे पनि किसानको लागि त्यो अर्ग्यानिक वेस्टलाई आफ्नो घरबाट निस्केको फोहोरलाई त उसले रिसोर्सको रूपमा युज गर्न पायो नि त। सो त्यसले गर्दाखेरि चाहिँ माटोको स्वास्थ्य पनि सुधार हुँदै गयो, खेतीलाई पनि अझै दिगो अझै सस्टेनेबल बनाउन मदत गर्यो नि त। सो चितवनमा यस्तो पार्टिसिपेटरी एक्टिभिटिज मार्फत चाहिँ हामीले क्लाइमेट रिस्क प्र्याक्टिकल फार्मिङलाई पनि जोडेको थियो। अनि त्यसै गरेर चितवनमा नै अर्को हामीले बुढी राप्ती रिभर क्लिनअपमा पनि नदी सफा गर्नु एउटा अब बिहान गयो सफा गर्यो भन्नु त्यो मात्रै नरहेर त्यहाँनिर स्कूलमा भएको स्कूलको टिचर्सहरू, कम्युनिटीको भलन्टियर्सहरू, स्वास्थ्य स्वयंसेविकाहरू जस्तोलाई ल्याएर हामीले अनि इन्फर्मल वेस्ट वर्करहरू हुन्छ नि उहाँहरूलाई जोडेर गर्दा चाहिँ त्यो एउटा सफाई कार्यक्रमहरू मात्रै नभएर चाहिँ त्यसले वेस्ट म्यानेजमेन्ट, रिभर कन्जर्भेसनहरू बारे कलेक्टिभ अवेरनेस निर्माण गर्यो नि त। सो अनि अर्को एउटा उदाहरण छ, हामीले चाहिँ स्कूल बेस्ड क्लाइमेट एजुकेशन भनेर त्यो गराएको थियौँ। अनि त्यसमा चाहिँ विद्यालयको विद्यार्थी र शिक्षकसँग क्लाइमेट रिस्कहरू बुझ्ने अनि त्यसलाई आफ्नै स्कूललाई कसरी सेफ राख्ने, आफ्नै स्कूललाई कसरी क्लिन राख्ने भन्ने त्यो कुराहरू जोड्ने काम गरेका थियौँ। अनि विद्यार्थीलाई पनि क्लाइमेट चेन्जको बारेमा बुकबाट पढाएर मात्रै नभएर हामीले आफ्नो स्कूल, आफ्नो कम्युनिटीमा यो पढेपछि के गर्न सक्छौ भनेर प्रश्न तर्फ पनि लैजानु महत्वपूर्ण छ। त्यसैले मेरो लागि चाहिँ अब मिनिङफुल चेन्ज भनेको चाहिँ सधैँ ठूलो संख्यामा देखिने गरेर मात्रै भन्दा पनि, ठूलो इन्फ्रास्ट्रक्चरहरू भन्दा पनि मानिसको सोच, आफूले डेली गरिरहने हेबिट्सहरूमा चाहिँ के चेन्ज अथवा के आफ्नो ओनरसिपहरू परिवर्तनहरू के आएको छ त भनेर त्यो गर्नु चाहिँ हो।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदैछ। आजको मुख्य नारा चाहिँ फरक परिवेश साझा आकांक्षा भनेर रहेको छ। यही सन्दर्भमा हामी युवाहरूका कुरा सुन्दैछौ। प्राप्ति गर्तौला हुनुहुन्छ, क्लाइमेट एक्सन नेपालमा कार्यरत, उहाँसँग हामी कुराकानी गरिरहेका छौं। जस्तो फरक परिवेश साझा आकांक्षा भन्ने विषयले चाहिँ अवसर सबै युवालाई समान रूपमा उपलब्ध हुँदैनन् भन्ने कुरा पनि सम्झाउँछ। विशेष गरी युवा महिला, आदिवासी युवा, ग्रामीण युवा र जलवायु जोखिममा रहेका समुदायका युवाहरूले थप कस्ता चुनौतीहरू सामना गरिरहेका छन् तपाईँहरूको काम गराई अथवा अनुसन्धानमा देखेको कुरा?
1: हजुरले सोध्नु भएको प्रश्न चाहिँ यो विषयको सबैभन्दा महत्वपूर्ण पक्ष मध्ये एउटा हो जस्तो लाग्छ मलाई चाहिँ। किनभने हामी, म पनि युवा, अर्को एकजना पनि युवा हुन्छ, अर्को एकजना पनि युवा हुँदा हुँदै पनि हाम्रो परिवेशहरू डिफ्रेन्ट हुन्छ, हाम्रो स्टार्टिङ पोइन्ट डिफ्रेन्ट हुन्छ, हामीले जताबाट शुरू गर्छौं त्यो सबै सेम हुँदैन। जस्तो काठमाडौँमा बस्ने युवाले इन्टरनेट भनौ अथवा एजुकेशनमा उसको पहुँच एकदमै उसले सहजै पहुँच पाउला, तर त्यही केस दुर्गम क्षेत्रमा बस्ने एउटा युवाको त्यस्तै अवस्था हुन सक्छ भन्ने हुँदैन। त्यही गरेर युवा महिलाले पनि सामाजिक मान्यता अनि यस्तो अनपेड केयर भन्ने हुन्छ नि, सो अनपेड केयर वर्क अनि मोबिलिटी रेस्ट्रिक्सन, जस्तो उसले भन्ने ठाउँमा आफूले भन्ने टाइममा आवत जावत गर्न नपाउने र डिसिजन मेकिङमा कम पहुँच जस्तो थप अवरोधहरू सामना गर्नुपर्ने हुन सक्छ। आदिवासी अनि स्थानीय समुदायका युवासँग प्राकृतिक स्रोत र स्थानीय ज्ञानसँग गहिरो उनीहरूको सम्बन्ध भए पनि उनीहरूलाई त्यो फर्मल डिसिजन मेकिङमा उनीहरूको आवाज कति सुनिन्छ त भन्ने पनि प्रश्न हुन्छ। अनि जलवायु जोखिममा रहेका समुदायको युवाको अर्को चुनौती भनेको चाहिँ एउटै समयमा धेरैवटा संकटहरू सामना गर्नुपर्ने, जस्तो यसै पनि उहाँहरूलाई जीविकोपार्जन आफ्नो बेसिक त्यो घाँसपास कपासमा प्रब्लम भइरहेको हुन्छ, त्यसमाथि अर्को एउटा प्रकोप कुनै आइदियो भने त उहाँहरू झन्नै अझै भल्नरेबल हुनु भयो नि त। त्यसैले हामीले अब यस्तो युथ प्रोग्रामहरू, युवाहरूको लागि केही प्रोग्राम बनाउँदाखेरि चाहिँ एउटै सेम जस्तो युवाहरू सबैलाई सेम क्याटेगोरीमा राखेर चाहिँ हुँदैन, होमोजिनस ग्रुपहरू मानेर चाहिँ भएन। उहाँहरूलाई चाहिँ हामीले चाहिँ प्रश्न गर्नुपर्छ, कहाँको युवा, उहाँको परिवेश कस्तो छ, उहाँको अपब्रिङ्गिङ कस्तो छ, हो त्यस्तो कुराहरूलाई मध्यनजर गरेर चाहिँ युथ प्रोग्रामहरू कार्यान्वयन गर्दा पनि गर्नुपर्छ। अनि लास्टमा गएर क्लाइमेट जस्टिसको अर्थ पनि त्यही हो नि त, जो चाहिँ भल्नरेबल ग्रुप हुनुहुन्छ उहाँहरूलाई नै निर्णय र स्रोतमा अझै मिनिङफुल एक्सेस दिनु नै क्लाइमेट जस्टिसको पनि।
0: यो कुरा चाहिँ कतिको भइरहेको पाउनुहुन्छ अहिले हाम्रा कार्यक्रमहरू, हाम्रो देशको सरकारबाट प्राप्त हुने सेवा सुविधाहरू अथवा हामीले गर्ने अभियानहरूमा यो कुरा चाहिँ कतिको पाउनु भएको छ तपाईँले फरक फरक क्षेत्रबाट अथवा फरक फरक अवस्था?

0: यहाँका युवाहरूका चुनौतीहरू चाहिँ फरक तरिकाले समाधान गर्नुपर्छ भन्ने प्रयासहरू कतिको भएको पाउनुहुन्छ?
1: त्यो चाहिँ धेरै न्यून छ जस्तो लाग्यो।
0: जलवायु कार्य र युवा सशक्तिकरण बीचको महत्वपूर्ण सम्बन्ध हरित जीविकोपार्जन पनि हो। हरित उद्यम, दिगो कृषि, फोहोर पुनप्रयोग तथा पुनचक्रण वा स्वच्छ ऊर्जा प्रविधिले एकैसाथ जलवायु परिवर्तन सम्बोधन र जीविकोपार्जन सृजनामा चाहिँ कसरी सहयोग गर्न सक्छ? हामीले काम गर्दै गर्दाको अनुभवलाई हेर्यौँ भने
1: जस्तो जीविकोपार्जन र यो जलवायु क्लाइमेट एक्सनलाई चाहिँ हामीले चाहिँ दुईटा डिफरेन्ट रूपमा चाहिँ हेर्न छोड्नुपर्छ। जस्तो हामीले कुनै समुदायलाई तपाईँको वरिपरिको वातावरणलाई कन्जर्भ गर्न यो गर्नुपर्छ भनेर भन्यो, तर त्यसले उहाँहरूको डेली लिभिङमा केही फाइदा दिएन भने त्यो दिगो नहुन सक्छ होइन। तर त्यही कामलाई चाहिँ हामीले उहाँहरूको लाइभलीहुडसँग जोड्न सक्यो भने चाहिँ परिवर्तन दिगो हुन पुग्छ। जस्तै अर्ग्यानिक वेस्ट हाम्रो भान्साबाट निस्किने फोहोरहरूलाई चाहिँ फाल्नुको सट्टा कम्पोस्ट, भर्मी कम्पोस्टहरू बनाउन सकियो, त्यसले चाहिँ वेस्ट पनि घटायो, उहाँहरूको खेतबारीको माटोको स्वास्थ्यमा पनि सहयोग गर्यो, अनि किसान उहाँहरूलाई आफ्नै त्यो प्रोडक्शन पनि हेल्दी हुन गयो नि त। सो वेस्टको क्षेत्रमा चाहिँ त्यसलाई कलेक्ट गर्ने अनि छुट्याउने, कुहिनी नकुहिनी भनेर रिसाइकल गर्ने, अपसाइकल पनि भन्ने अहिले नयाँ आएको छ, त्यो मार्फत रोजगारी उद्यम सृजना पनि गर्न सकियो। कृषिमा पनि क्लाइमेट स्मार्ट प्र्याक्टिसेस अनि क्लाइमेट स्मार्ट प्र्याक्टिसेसहरूले गरेर पानी, माटो अनि स्थानीय हाम्रो लोकल सिडहरूलाई चाहिँ जोगाउँदै प्रोडक्टिभिटी र रेजिलियन्सी बढाउन पनि सकियो। क्लिन एनर्जीमा पनि जस्तो केही एउटा डिभाइस छ क्लिन एनर्जी को थ्रु बनेको छ भने त्यसको इन्स्टलेसन, मेन्टेनेन्स, म्यानुफ्याक्चरिङहरू जस्तो क्षेत्रमा पनि नयाँ अवसर देखिन्छ। अनि ग्रीन इकोनोमीको मूल प्रश्न चाहिँ के हो भन्दा हामीले पृथ्वी जोगाउने कामलाई मानिसको जीवन र आमदानी सुधार्नसँग चाहिँ कसरी जोड्न सकिन्छ भनेर हो। सो युवाको लागि चाहिँ यो इन्टरसेक्सन चाहिँ धेरै इम्पोर्टेन्ट छ।
0: तपाईँले जस्तो काम गरेका समुदायमा शुरूमा सामान्य सहभागीका रूपमा आएका महिला र युवाले पछि आफूलाई उद्यमी वा स्थानीय परिवर्तनकर्ताको रूपमा विकास गरेका केही उदाहरणहरू देख्नु भएको छ, त्यस्ता उदाहरण छन् भने हामीलाई सुनाइदिनुहोस् न।
1: जस्तो हामीले समुदायमा काम गर्दा चाहिँ एउटा महत्वपूर्ण कुरा के देखेको छौं भन्दाखेरि कोही पनि व्यक्ति चाहिँ ट्रेनिङहरू अथवा हाम्रो प्रोग्रामहरूमा आउँदाखेरि चाहिँ फर्स्टमै लिडर भएर चाहिँ आउनुहुँदैन। धेरै जस्तो मानिस चाहिँ फर्स्टमा पार्टिसिपेन्टको रूपमा आउनुहुन्छ, आफूले सिक्नुहुन्छ, आफ्नो अनुभवहरू बाँड्नुहुन्छ हामीसँग, उहाँको अरू साथीहरूसँग, अनि त्यसपछि बिस्तारै नेतृत्व लिन थाल्नुहुन्छ। त्यसैले हाम्रो लागि यो क्यापेसिटी बिल्डिङको उद्देश्य पनि केवल ट्रेनिङ सकायो गर्यो ल भन्नु मात्रै होइन, ट्रेनिङ पछि उहाँले आफ्नो समुदायमा, आफ्नो घरमा, आफ्नो स्कूलमा आफ्नो साथीभाइहरूसँग कसरी प्रयोग गर्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ। जस्तो उदाहरणको लागि चाहिँ मैले अघि यहाँलाई भने क्लाइमेट स्मार्ट एग्रिकल्चर, त्यो भर्मी कम्पोस्टिङ सिकेको किसानले चाहिँ आफ्नो खेतमा प्रयोग गर्न सक्नुभयो, अनि अरू आफ्नो अरू साथीभाइ किसानहरूसँग पनि त्यो ज्ञान बाँड्न सकिन्छ, र पछि त्यसैलाई पनि आफ्नो एन्टरप्राइजमा रूपान्तरण गर्न सकियो नि त। सो त्यस्तै गरेर क्लाइमेट एजुकेसनमा पनि सहभागी भएको युवा पछि गएर स्कूल लेभलहरूमा क्याम्पेनहरू अर्गनाइज गर्ने, अवेरनेस प्रोग्रामहरू, अनि स्थानीय अब मानव चितवनको लागि ठिक हुने इन्भाइरोमेन्टल इनिसिएटिभ्स यहाँ आएर यहाँ ललितपुरमा त त्यो काम नगर्न सक्ला होइन। सो त्यसको लागि चाहिँ आफ्नै स्थानीय इन्भाइरोमेन्टल इनिसिएटिभ्स बनाउन उहाँहरू नेतृत्व लिनुभएको छ, अनि हाम्रो स्कूलमा गएर प्रोग्राम गर्दा फेरि पनि विद्यार्थी र शिक्षकलाई चाहिँ क्लाइमेट रिस्क बुझ्ने मात्र होइन, त्यसलाई प्र्याक्टिकली कम्युनिटीमा चाहिँ गएर एक्सनमा रूपान्तरण गर्ने दिशामा पनि काम गरेको देखाएको छ। सो पार्टिसिपेन्टदेखि लिएर लिडरसम्मको यात्रा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। जस्तो सशक्तिकरण इम्पावरमेन्टको वास्तविक अर्थ पनि त्यही हो नि त। सो कुनै कार्यक्रम सकिएपछि त्यो व्यक्तिले आफ्नो समाजमा गएर के ज्ञान बाँड्छ, उसले आफ्नो डेली लाइफमा के चेन्ज लिएर आउँछ भन्ने,
0: त्यो सशक्तिकरण अथवा त्यो विकासको लागि चाहिँ युवा स्वयं जागरूक हुनु बढी आवश्यक छ कि उसलाई सहयोग गर्ने संघ संस्था सरकार जो भनौँ उसको साथ चाहिँ बलियो हुनुपर्छ, अथवा युवा पनि स्वयं आफू पनि अगाडि बढ्नुपर्छ, तपाईँलाई के लाग्छ?
1: त्यसको लागि चाहिँ दुवै ह्यान्ड इन ह्यान्ड जानुपर्छ जस्तो लाग्यो। हामीले काम गरिरहँदाखेरि हो हामीले कतिवटा ठाउँमा आवाज उठाउन अब सुनिरहेको हुँदैन हाम्रो आवाज, तर त्यो भनिराख्दाखेरि आफ्नो ठाउँबाट आफूले जसरी सकिन्छ त्यो पनि इम्पोर्टेन्ट छ।
0: जस्तो विश्वव्यापी रूपमा चाहिँ हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून छ भनिन्छ भने सत्य हो, तर बाढ़ी पहिरो तातो लहर खडेरी अनियमित वर्षा र अन्य जलवायु जोखिमको असर चाहिँ नेपालले गम्भीर रूपमा भोगिरहेका छ। पछिल्ला एक दुई चार वर्षका तथ्याङ्कहरू हेर्ने हो भनेदेखि एकदम अवस्था भयावह नै हुँदै गएको छ। यस्तो अवस्थामा जलवायु न्याय अनुकूलन तथा जलवायुजन्य हानि तथा क्षति सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसमा नेपाली युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
1: नेपालको अवस्था चाहिँ क्लाइमेट जस्टिसको बहस बुझ्नको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट उदाहरण हो। हामीले ग्लोबल इमिसन विश्वव्यापी रूपमा इमिसनमा त हाम्रो एकदमै सानो योगदान छ होइन, तर हाम्रो भौगोलिक र सामाजिक भल्नरेबिलिटी भन्छौ नि त्यो चाहिँ एकदमै ठूलो छ। क्लाइमेट जस्तो हाम्रो अर्गनाइजेसन क्लाइमेट एक्सन नेपालले पनि नेपालले ग्लोबल ग्रीन हाउस ग्यास इमिसनमा त 0.1% भन्दा कम योगदान गरे पनि क्लाइमेट भल्नरेबिलिटीको चाहिँ गम्भीर असर भोगिरहेको छ भनेर चाहिँ हाम्रो अर्गनाइजेसनले पनि यो मुद्दा चाहिँ विषय उठाउँदै आइरहेको छौँ। अनि त्यसैले यो नेपाली युवाको भूमिका चाहिँ केवल हामी भल्नरेबल छौँ हामी रिस्कमा छौँ भनेर मात्रै आवाज उठाउनेमा मात्रै चाहिँ सीमित हुनु भएन। पहिला कुरा चाहिँ एभिडेन्सहरू निर्माण गर्नु पर्यो, स्थानीय तहमा चाहिँ स्थानीय स्तरमा चाहिँ क्लाइमेट एक्सन कस्तो छ, कृषिमा के असर भयो, महिलामा के असर भयो, माइग्रेसन प्याटर्न ट्रेन्डहरू कसरी चेन्ज भयो, अनि साथसाथै बायोडाइभर्सिटीमा कसरी असर भयो, यो अनुभवहरूलाई यो एक्सपिरियन्सहरूलाई चाहिँ डेटा रिसर्चहरूमा चाहिँ उनीहरूसँग चाहिँ जोड्नु पर्यो। अनि अर्को भनेको चाहिँ पोलिसी एडभोकेसीहरू गर्नु पर्यो, जस्तो युवाले नेसनल हुन्छ कि इन्टरनेसनल हुन्छ कि त्यो पोलिसी स्पेसमा गएर चाहिँ आफ्नो अनुभव र एभिडेन्सहरू हामीले पुर्याउनु पर्छ। अर्को भनेको चाहिँ क्लाइमेट जस्टिस चाहिँ अब विकसित र विकासको लागि अगाडि बढ्दै गरेको देशको मात्रै भएन, देशभित्र पनि क्लाइमेट चेन्जले गरेर मैले भोगिरहेको असर र मानव एउटा रोल पाएको एकजना युवाले भोगिरहनु भएको असर फरक हुन्छ। सो त्यसमा पनि हामीले के सोचेर चाहिँ अगाडि बढ्न जरुरी छ भन्दाखेरि भिक्टिम नरेटिभ भन्दा पनि सल्युसन नरेटिभ भएर प्रस्तुत गर्नुपर्छ। अनि क्लाइमेट भल्नरेबल त छौं, तर हामीसँग लोकल नलेज, युवा जनशक्ति अनि रिन्युएबल एनर्जीहरूको पनि सम्भावना छ। अनि त्यसैले हामीलाई न्यायपूर्ण पोलिसी अनि टेक्नोलोजी पार्टनरसिपहरू चाहिन्छ, तर हामी आफै पनि चेन्जको चाहिँ साझेदार हौं जस्तो लाग्छ।
0: जलवायु क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने एकजना युवा पेसाकर्मी हुनुहुन्छ तपाईँ, त्यो रूपमा हेर्दा चाहिँ सन् 2030 अबको चार वर्ष पछाडिलाई अथवा सन् 2040 भनेको डेढ दशक पछाडिलाई हेर्दा चाहिँ तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ? तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ युवा पेसाकर्मी विशेष गरी जलवायु क्षेत्रमा काम गर्ने पेसाकर्मीको रूपमा हेर्दा?
1: मैले चाहिँ नेपाल कस्तो देख्न चाहन्छु भन्दा यहाँ चाहिँ क्लाइमेट एक्सन डेभलपमेन्ट भनेर छुट्टै एउटा आइसोलेटेड सेक्टर नहोस्, हाम्रो विकास सोचाइ हामीले गर्ने हरेक त्यो इन्टरभेन्सनहरूमा नै क्लाइमेट रेजिलियन्स भन्ने कुरा समावेश होस्। मलाई चाहिँ 2030 अथवा 2040 पुगिसक्दाखेरि चाहिँ एउटा युवा किसानले चाहिँ क्लाइमेट स्मार्ट टेक्नोलोजी प्रयोग गरेर आफ्नो कृषि अगाडि बढाइरहेको छ भने चाहिँ त्यो चाहिँ ओहो अचम्मको कुरा चाहिँ नहोस्। क्लिन एनर्जीहरू पनि अझै हामीले सहजै पहुँचयोग्य होस्, अनि हाम्रो सहरमा चाहिँ फोहोरलाई चाहिँ समस्याको रूपमा भन्दा पनि रिसोर्सको रूपमा चाहिँ हेर्ने एउटा हामीमा प्र्याक्टिसेस अथवा संस्कृति चाहिँ विकास होस् भन्ने जस्तो लाग्छ मलाई चाहिँ। अनि मलाई कस्तो पनि नेपाल हेर्न मन छ भन्दाखेरि युवाहरू विदेश जानु नै विकल्प मात्रै होस् भन्ने चाहिँ नहोस्, विदेश जानुलाई कम्प्लिटली रङ भन्न खोजे होइन, तर नेपालमै पनि सम्मानजनक अब ग्रीन जब मैले अघि भने अनि अन्टरप्रेनरसिप इनोभेसनको अवसरहरू सृजना होस्, क्लाइमेट पोलिसी बनाउँदा युवालाई अब कार्यक्रमको अडियन्स आएर थप्पडी मार्ने मात्रै पनि नभएर पोलिसी मेकिङको पार्टनरमा हामीहरूलाई हेरियोस्। अनि व्यक्तिगत आकांक्षा भनेको चाहिँ क्लाइमेट चेन्ज सम्बन्धी कामलाई केवल अवेरनेस क्याम्पेनमा मात्रै सीमित नराखी रिसर्च हुन्छ कि एभिडेन्स बेस्ड लर्निङ कम्युनिटी एक्सन बीचको ब्रिज बनाउन सक्ने पेसाकर्मी बन्नु चाहिँ मेरो आकांक्षा हो। अनि हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस्, अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ, हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस त्यही सन्दर्भमा हामीले यो रेडियो कुराकानी गर्यौं। तपाईँसँग कुराकानीको अन्तिम चरणमा अन्त्यमा जाँदै गर्दा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुनिरहनुभएका युवाहरूलाई विशेष गरी जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के गर्न सकिएला र भन्ने जुन सोच राख्नुहुन्छ त्यस्ता युवाहरूलाई तपाईँले दिन चाहेको एउटा मुख्य सन्देश के छ जाँदै गर्दा?
1: युवा आफ्नो साथीभाइहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि मैले गरेको कामले के इम्प्याक्ट पार्ला, मैले गरेको काम त सानो छ भनेर त्यो कुराले चाहिँ आफूलाई केही गर्न स्टप गर्न भएन। जस्तो जलवायु क्लाइमेट चेन्ज भन्ने त वर्ल्ड वाइड इस्यु हो, हामीलाई लाग्न पनि सक्छ अब एक दिन रुख रोपाएछ के इम्प्याक्ट पर्ला, एक दिन खोला सफा गराएछ के इम्प्याक्ट पर्ला भनेर त्यस्तो आफूमा त्यस्तो प्रश्न आउनु स्वाभाविक हो। तर परिवर्तन चाहिँ सधैँ पनि इन्डिभिजुअल एक्सनबाट मात्रै नभएर त्यो इन्डिभिजुअल एक्सनले कलेक्टिभ एक्सन बनाउँछ अनि त्यसले चाहिँ परिवर्तन देख्न सक्ने हो। हामीले एउटा कम्युनिटीमा वेस्ट म्यानेजमेन्टको राम्रो अभ्यास सुरु गर्यौं भने अरूले पनि सिक्न सक्यो, किसानले पनि त्यही क्लाइमेट स्मार्ट प्र्याक्टिस अप्नायो भने अर्को किसानले सिक्न सक्यो त्यो, अनि विद्यार्थीले क्लाइमेटको बारेमा सिक्यो भने उसले आफ्नो घरमा गएर आफ्नो बुवा आमा छरछिमेकहरूलाई गएर त्यो ज्ञान फैलाउन सक्यो। अनि अझै त्यो भन्दा नि अझै महत्वपूर्ण कुरा भनेको चाहिँ हामीले सबै यो पनि मैले गर्ने त्यो पनि मैले गर्ने भन्दा पनि हजुर आफू जुनमा हुनुहुन्छ त्यसबाटै गर्न थाल्नु पर्यो। जस्तो हजुरले स्कूलमा पढाउनुहुन्छ टिचिङ काम गर्नुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्ट्सहरूलाई त्यो ज्ञान बाँड्नुहोस्, अनि रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्, अन्टरप्रेनर आफ्नो बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीन तर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्, आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेसनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। सो जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब म चाहिँ के सन्देश दिन चाहन्छु भन्दाखेरि आफ्नो ठाउँबाट चाहिँ सुरु गर्नु पर्यो, आफ्नो सिपबाट सुरु गर्नु पर्यो अनि आफ्नो समुदायमा सुरु गर्नु पर्यो। हामीलाई चाहिँ पर्फेक्ट युथ सबै कुरामा पर्फेक्ट युथ भन्दा पनि इंगेज्ड युथ केही न केही कुरामा इंगेज भइरहेको युथ चाहिने हो। सो अनि त्यो एउटा सानो प्रयासले अब अहिलेको अहिले सबै कुरा चेन्ज त हुँदैन तर धेरै युवाको सानो प्रयास जोडियो भने त्यसले समुदाय बदल्न सक्छ, नीतिहरू बदल्न सक्यो, लास्टमा गएर बदलिने त हाम्रै भविष्य हो नि त। सो त्यो भयो अनि मेरो यति सानो प्रयासले के फरक पर्ला भन्नुभन्दा पनि मैले सुरु नगरे कसले सुरु गर्ने भनेर त्यो क्वेसन दिमागमा राखेर अगाडि बढ्यो भने चाहिँ झन्नै फ्रुटफुल हुन्छ जस्तो लाग्छ।
0: हुन्छ त, महत्वपूर्ण समय दिनुभयो। युवाको तर्फबाट यो जलवायु परिवर्तन विश्वव्यापी रूपमा समस्या र नेपालमा झन चर्को समस्या बनिरहेको यो विषय लगायतका विषयमा आफ्नो धारणाहरू राख्नुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद।
1: थ्याङ्क यू, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो क्लाइमेट एक्सन नेपालका सामुदायिक विकास सहायक प्राप्तिकर्ता। उहाँसँग हामीले जलवायु परिवर्तन र युवा बारेमा कुराकानी गर्यौं। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाको अवस्था तथा भूमिकाका बारेमा चर्चा गर्दैछौ। आज अन्तर्राष्ट्रिय युवा दिवस, यही अवसरमा हामीले पछिल्लो समय बढ़िरहेको जलवायु जन्य जोखिम, यसबाट युवामा परिरहेको असर, जलवायु परिवर्तनबाट आउन सक्ने अवसर तथा समग्रमा यो विषयमा युवाको भूमिकाका बारेमा जलवायुको क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवाहरूसँग कुराकानी गरिरहेका छौं। अर्का युवा आयुषमा अर्यालसँग कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाहरूको अवस्था तथा भूमिकाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले क्लाइमेट एक्सन नेपालमा सामुदायिक विकास सहायकको रूपमा कार्यरत प्राप्तिकर्तालासँगको कुराकानी सुन्यौं। अब त्यही कार्यालयमा परियोजना सहायकको रूपमा कार्यरत आयुष्मा अर्यालसँग कुराकानी शुरू गरौं। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। युवाका लागि छुट्टी अन्तर्राष्ट्रिय दिवस मनाउनु किन महत्वपूर्ण छ? साथै एकजना युवा पेसाकर्मीका रूपमा यो दिवसलाई तपाईँ व्यक्तिगत रूपमा चाहिँ कसरी हेर्नुहुन्छ?
2: मेरो लागि चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस भनेको चाहिँ युवालाई वर्षमा एक दिन सम्झिने अवसर मात्र होइन, मलाई चाहिँ यो चाहिँ एउटा पज र रिफ्लेक्ट गर्ने अवसर पनि हो जस्तो लाग्छ, जुनमा चाहिँ युवाहरू कहाँ छन्, उनीहरूले के गरिरहेका छन्, उनीहरूले कस्ता चुनौती भोगिरहेका छन् र हामीले उनीहरूलाई कस्तो भूमिका दिइरहेका छौं भन्नेबारे सोच्ने अवसर पनि हो जस्तो लाग्छ। हामीले चाहिँ युवालाई धेरै पटक भविष्यका नेता भन्छौं, तर मेरो विचारमा चाहिँ युवा भविष्यका नेता मात्र होइनन्, वर्तमानका पनि परिवर्तनकारी शक्ति हुन्। आज नै युवाहरू समुदायमा गएर काम गरिरहेका छन्, सामाजिक समस्यामा आवाज उठाइरहेका छन् र साथसाथै उनीहरू नयाँ प्रविधि र नयाँ विचारको प्रयोग गरिरहेका छन्, जसले गर्दा चाहिँ जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको समाधान चाहिँ उनीहरू खोजिरहेका छन्। हाम्रै क्लाइमेट एक्सन नेपालको कुरा गर्दा पनि, क्लाइमेट एक्सन नेपालमा काम गर्दा चाहिँ मैले यो कुरा झन् स्पष्टसँग बुझ्न सके जस्तो मलाई लाग्यो। हामीले युवालाई केवल कार्यक्रममा सहभागी गराउनु भन्दा पनि उनीहरूलाई चाहिँ सिक्ने, उनीहरूको सिप प्रयोग गर्ने, नेतृत्व गर्ने र समुदायसँग जोडिने अवसर पनि दिन उत्तिकै महत्वपूर्ण छ भन्ने बारे चाहिँ देखिएको थियो। त्यसैले मेरो लागि चाहिँ युथ डेको अर्थ युथ सेलिब्रेशन मात्र नभइकन युवाहरूलाई चाहिँ रेकग्नाइज गर्ने र उनीहरूलाई चाहिँ पार्टिसिपेट पनि गराएर युथ लिडरसिपको पनि कुरा हो भन्ने चाहिँ लाग्छ।
1: यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल विषय चाहिँ फरक परिवेश साझा आकांक्षा रहेको छ। विशेष गरी नेपाल जस्तो भौगोलिक, सामाजिक र आर्थिक विविधता भएको देशको सन्दर्भमा तपाईँ यो विषयलाई कसरी बुझ्नुहुन्छ?
2: हजुर, भौगोलिक, सांस्कृतिक र जैविक हिसाबले हेर्दा पनि नेपाल एक अत्यन्त विविधता युक्त देश हो भनेर देखिन्छ, जसले गर्दा चाहिँ नेपालमा भएको युवाको अनुभव चाहिँ एउटै नहुन सक्छ। काठमाडौँमा बस्ने युवाको अवसर र चुनौती फरक छ भने पहाड़ र हिमालमा बस्ने युवाको फरक हुन्छ, त्यसै गरी तराईमा कृषि परिवारमा हुर्किएको युवाको फरक चुनौतीहरू हुन्छ भने जनजाति आदिवासी कम्युनिटी बताउने युवाहरूको सामना गर्ने सामाजिक र आर्थिक अपरोध पनि फरक हुन सक्छ। तर यी फरक परिवेशभित्र पनि केही साझा आकांक्षाहरू चाहिँ छन्, जस्तै कि राम्रो शिक्षा, सम्मानजनक रोजगारी, आर्थिक स्वतन्त्रता, सुरक्षित वातावरण र आफ्नो भविष्यबारे निर्णय गर्ने अवसर। जलवायु परिवर्तनले चाहिँ यो विषयलाई चाहिँ अझ जोड्छ जस्तो मलाई लाग्छ। अब उदाहरणको लागि भन्नुपर्दा चाहिँ कसैका लागि क्लाइमेट चेन्ज भनेको बाढ़ी वा पहिरो हो भने कसैको लागि चाहिँ कृषि उत्पादन घट्नु हो, त्यस्तै गरी कसैका लागि पानीको समस्या हो भने चाहिँ कसैको लागि आफ्नो लाइभलीहुड कि त प्राकृतिक स्रोतसँगको सम्बन्धमा आएको परिवर्तन हो। क्लाइमेट एक्सन नेपालको कुरा गर्दा चाहिँ क्लाइमेट एक्सन नेपालले चितवन समुदायसँग गएर चाहिँ अन्तर्वार्ता गरेको थियो, जसमा चाहिँ हामीले यही कुरा देख्न सक्छौं। बाहिरबाट हेर्दा क्लाइमेट चेन्ज एउटा ग्लोबल इश्यू हो भन्ने देखिन्छ, तर जब हामी समुदायमा गएर त्यसको अर्थ उनीहरूसँगै गएर बुझ्छौं तब चाहिँ छुट्टै रियालिटी आउन सक्छ। त्यसैले चाहिँ क्लाइमेट एक्सन गर्ने बेलामा चाहिँ यो लोकल मान्छेहरूको भोइसेस र लोकल रियालिटीलाई पनि केन्द्रमा राख्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: तपाईँले भनिहाल्नुभयो काठमाडौँमा बस्ने युवा, तराईको कृषक परिवारका युवा, पहाड़ी वा हिमाली समुदायका युवा तथा आदिवासी सीमान्त समुदायका युवाको दैनिकी जीवन र चुनौतीहरू फरक फरक हुन सक्छन् भनेर। त्यस्ता फरक परिवेशका बावजूद आज नेपाली युवालाई जोड्ने साझा आकांक्षाहरू चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
2: मलाई लाग्छ कि सबैभन्दा ठूलो साझा आकांक्षा भनेको चाहिँ आफ्नो भविष्यको आफै निर्माण गर्न पाउने अवसर हो। युवाहरू जहाँ भए पनि उनीहरू राम्रो शिक्षा चाहन्छन्, मिनिङफुल रोजगारी चाहन्छन्, आर्थिक रूपमा चाहिँ सक्षम हुन् भन्ने चाहिँ चाहन्छन् र आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन्। तर एउटा कुरा चाहिँ के महत्वपूर्ण छ भन्दा साझा आकांक्षा हुनु र सम्मान अवसर हुनु चाहिँ एउटै कुरा होइन भन्ने पनि बुझ्न चाहिँ अत्यन्तै नै जरूरी छ। उदाहरणका लागि भन्नुपर्दा दुईजना युवाले एउटै सपना देख्न सक्छन् तर उनीहरूको त्यो सपना पूरा गर्ने उपलब्ध अवसर फरक हुन सक्छ। यो कुराले चाहिँ इन्क्लुजन भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ भन्ने देखाउँछ। मलाई लाग्छ आज नेपाली युवालाई जोड्ने अर्को ठूलो साझा आकांक्षा भनेको सुरक्षित र दिगो भविष्य पनि हो। जलवायु परिवर्तनका कारण हामीले अहिले नै त्यो भविष्यको प्रश्न सामना गरिरहेका छौं। आजको युवा रोजगारी मात्र चाहँदैनन्, उनीहरू आफ्नो भविष्य पनि राम्रो होस्, उज्जवल होस् भन्ने चाहन्छन्, जहाँ उनीहरूले स्वच्छ हावा, सुरक्षित पानी, स्वस्थ वातावरण र स्थिर लाइभलीहुड पाउन्। त्यसैले क्लाइमेट एक्सन युवालाई जोड्ने एउटा साझा प्लेटफर्म बन्न सक्छ। हामीले फरक ठाउँबाट आएका हुन सक्छौ, फरक समस्या भोगिरहेका हुन सक्छौ, तर लास्टमा गएर चाहिँ हामी सबैले बस्न, काम गर्न र भविष्य निर्माण गर्न योग्य नेपाल चाहन्छौ।
1: जस्तो युवामा चाहिँ जलवायु परिवर्तन सम्बन्धी जानकारी अथवा चेतना पछिल्ला वर्षहरूमा धेरै बढ़ेको पाइन्छ। तपाईँहरू जस्ता युवाहरू त्यस क्षेत्रमा सक्रिय भएर काम पनि गर्दै आउनुभएको छ, त्यसलाई पेसा बनाउनुहुन्छ, सँगसँगै वकालत पनि गर्नुहुन्छ। तर जलवायु परिवर्तनबारे जान्नु र व्यवहारमै केही गर्नु बीच चाहिँ अझै ठूलो अन्तर देखिन्छ। युवाको चेतनालाई व्यवहारिक जलवायु कार्यमा रूपान्तरण गर्न चाहिँ के गर्न आवश्यक छ?
2: हजुर, मलाई लाग्छ कि अहिले ठूलो चुनौती भनेको अवेरनेस नभएको मात्र होइन, तर त्यो अवेरनेसलाई चाहिँ एक्सनमा नलिएर आउनु नै सबसे ठूलो ग्याप हो जस्तो चाहिँ मलाई लाग्छ। युवालाई क्लाइमेट चेन्ज के हो, जलवायु परिवर्तन के हो भन्ने बारेमा चाहिँ थाहा छ, तर उनीहरूलाई यसको कारण प्रभाव बुझ्दा बुझ्दै पनि अब चाहिँ मैले के गर्न सक्छु भन्ने कुराको चाहिँ बुझाइ छैन। त्यसको उत्तर दिन हामीले युवालाई नलेज मात्र नभइकन स्किल, अपर्च्युनिटी र प्लेटफर्म पनि दिनुपर्छ जस्तो लाग्छ मलाई। क्लाइमेट एक्सन नेपालले युथ क्लाइमेट क्याम्पेन्स प्रोग्राम भनेर प्रोग्रामहरू गराइरहेको हुन्छ, जसमा चाहिँ क्लाइमेट चेन्जको बारेमा जानकारी मात्रै दिँदैन, त्यसलाई प्र्याक्टिकल एक्सनसँग पनि कसरी जोड्न सकिन्छ भनेर त्यो पनि गरिन्छ। अब जस्तै कि विद्यार्थीहरूलाई फोहोर कसरी छुट्याउने, प्लास्टिकको प्रयोग कसरी कम गर्ने, वन जंगलहरूलाई कसरी कन्जर्भ गर्ने, त्यसै गरी अब भूकम्प आयो कि त बाढ़ी आयो भने चाहिँ कसरी सुरक्षित भएर बस्ने जस्ता विषयमा सहभागी गराइएको थियो। त्यसै गरी क्लाइमेट र डिजास्टर रिजिलियन्ट एजुकेशन अन्तर्गत चाहिँ प्र्याक्टिकल डेमोन्स्ट्रेशन दिएर फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू पनि दिएको थियो। यसले मलाई एउटा कुरा सिकाएको छ, जब युवाले आफूले के गर्न सक्छु भनेर देख्छ तब चाहिँ अवेरनेस एक्सनमा बदलिन थाल्छ। त्यसैले मेरो विचारमा चाहिँ क्लाइमेट एजुकेशनको जर्नी चाहिँ पहिला सिक्ने, त्यसपछि बुझ्ने अनि त्यसलाई प्र्याक्टिसमा लिएर आएर चाहिँ आफूले लिड गर्ने हुनुपर्छ जस्तो चाहिँ लाग्छ।
1: तपाईँ युवा नेतृत्वमा सञ्चालित संस्था क्लाइमेट एक्सनसँग पनि आबद्ध हुनुहुन्छ, काम गर्नुहुन्छ, तपाईँको अनुभवमा युवालाई केवल यो सेमिनार, अभियान वा सामाजिक सञ्जालमा सीमित नराखेर समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर दिँदा चाहिँ कस्तो परिवर्तन देखिन्छ त्यसबाट युवा स्वयंमा र समुदायमा पनि?
2: हजुर, युवाले चाहिँ कुनै समस्या आफ्नै आँखाले देखिसकेपछि बल्ल त्यसप्रतिको उनीहरूको सम्बन्ध नै फरक हुन्छ जस्तो मलाई लाग्छ। सेमिनारमा क्लाइमेट चेन्जबारे सुन्दा चाहिँ त्यो एउटा कन्सेप्ट मात्र हो भन्ने धारणा हुन्छ भने जब चाहिँ उनीहरू समुदायमै गएर स्थानीय मान्छेसँग कुरा गर्छन्, नदीको अवस्था के कस्तो छ भनेर देख्छन्, वा किसानहरूसँग गएर चाहिँ यो क्लाइमेट रिलेटेड च्यालेन्जेसहरूको बारेमा कुरा गर्छन्, त्यसपछि बल्ल उनीहरूले ए यो चाहिँ एउटा कन्सेप्ट मात्र रहेनछ, यो चाहिँ हाम्रो रियालिटी हो भनेर बुझ्छन् जस्तो लाग्छ। अब यसमै भन्नुपर्दा क्लाइमेट एक्सन नेपालबाट चाहिँ हामीले बुढी राप्ती खोलाको चाहिँ क्लिन अप प्रोग्राम गरेका थियौं। त्यहाँ चाहिँ युथ र स्टुडेन्ट मात्र नभइकन त्यहाँको लोकल स्थानीय कम्युनिटीको मान्छेहरू पनि आएर चाहिँ जोडिनु भएको थियो त्यो प्रोग्राममा, जसले गर्दा चाहिँ उहाँहरूमा यो मेरो समुदायको समस्या हो र यसको समाधान पनि मेरो भूमिका हो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: महत्वपूर्ण छ जस्तो लाग्छ. विद्यालय एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ विद्यार्थीलाई प्रभाव पार्दा चाहिँ त्यसको प्रभाव विद्यालयमा मात्र सीमित नभइकन घर र समुदायसम्म पनि पुग्न सक्छ. उदाहरणको लागि भन्नुपर्दा विद्यार्थीहरूले विद्यालयमा चाहिँ अब वेस्ट सेग्रिगेट कसरी गर्ने भनेर सिक्यो भने चाहिँ उनीहरूले पनि त्यो घरमा गएर त्यसबारे कुरा गर्न सक्छन्. त्यस्तै गरी डिजास्टर प्रिपेयरनेस बारे सिक्यो भने परिवारलाई गएर इमर्जेन्सीको समयमा के गर्ने के नगर्ने भनेर सम्झाउन सक्छन्. क्लाइमेट एक्सन नेपालले चाहिँ विद्यालयमा क्लाइमेट तथा डिजास्टर रेजिलियन्स एजुकेसन सञ्चालन गर्दा चाहिँ क्लाइमेट चेन्ज के हो, इन्भाइरोमेन्टल कन्जर्भेसन के हो, फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू जस्तो विषयलाई लिएर चाहिँ ड्रिलहरू पनि गरेको थियो. यसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ क्लाइमेट चेन्जको बारेमा थाहा भएको होइन क्लाइमेट एक्सन गर्न सक्ने युथ क्लाइमेट क्याम्पेन बनाउनु महत्वपूर्ण छ.
1: तपाईँहरूले त्यो स्कूलमा गएर जुन कार्यक्रमहरू गर्नुहुन्छ हेर्दाखेरि चाहिँ विद्यार्थीहरूको चासो चाहिँ कतिको पाउनु भएको छ यो क्लाइमेटको सन्दर्भमा?
2: उनीहरू चाहिँ एकदमै सिक्न उत्सुक भएको चाहिँ हामीले देखेको थियौँ. ड्रिलहरू गरा बेलामा पनि अनि त्यसपछिकोमा पनि हामीले चाहिँ प्री र पोस्ट क्वेसनेयर गरेर पनि हामीले गरेको प्रोग्राम चाहिँ कतिको सफल भयो भनेर बुझ्नको लागि प्री र पोस्ट क्वेसनेयर गरेका थियौँ. त्यसमा पनि विद्यार्थीहरू चाहिँ एकदमै इच्छुक भएको र उनीहरूले चाहिँ सिकेको चाहिँ पाएको थियौँ.
1: उनीहरूले घरमा गएर अभिभावक पनि भन्दा रहेछन् अथवा भन्छन् भन्दैनन् के लाग्छ तपाईँलाई?
2: मलाई चाहिँ भन्छन् जस्तो लागेको थियो. उनीहरूको कुरा सुन्दा चाहिँ हाम्रो गरेको हाम्रो कामबाट चाहिँ के इफेक्टिभ भयो जस्तो मलाई लाग्छ भन्दा चाहिँ यदि हामीले उनीहरूलाई क्लासरूममा पढाउने जसरी नै ल यो हो यस्तो हो भनेर सिकाएको भए चाहिँ उनीहरूले गएर सुनाउने त्यस्तो गर्ने अलिक कम हुन्थ्यो भने उनीहरूलाई फायर एक्सटिङ्विसरहरू लिएर आएर नै ल आगो लागि भयो भने कसरी निभाउने भनेर जब हामीले देखायौँ तब चाहिँ उनीहरूले त्यसलाई झन् इन्ट्रेस्टको वेमा हेरेर चाहिँ अनि घर गएर चाहिँ आज मैले यस्तो सिकेँ भनेर सुनाउन चाहिँ उनीहरूलाई झन् हुने भयो जस्तो चाहिँ.
1: हजुर, जस्तो तपाईँ नै एकजना युवा हुनुहुन्छ र काम गर्नुहुन्छ, काम गरेको कुरा सायद घरमा पनि सिकेको कुरा गर्नुहुन्छ होला, त्यस्तै विद्यार्थीहरू गर्छन्, आफ्नो छोराछोरीले भनेको कुरा बा आमाहरूले कतिको सहज रूपमा मानेर प्रयोगमा ल्याउने गरेको चाहिँ पाउनुहुन्छ तपाईँ? यी विशेष गरी सरसफाई क्लाइमेटको कुराहरू अथवा जलवायु परिवर्तन कुरा गर्दा कतिको बुझ्न चाहनुहुन्छ हाम्रो अभिभावकहरू चाहिँ?
2: हजुर, हामीले चाहिँ यो विद्यालयमा कार्यक्रम गर्दा चाहिँ बिदाको दिनमा गर्ने गरिरहेका थियौँ अनि त्यो बेलामा पनि अब बिदाको दिनमा पनि विद्यार्थीहरूलाई स्कूलमा लिएर आउनको लागि त उहाँको अभिभावकहरूसँग पनि अनुमति लिनुपर्ने भयो अनि यो गर्न गएको बेलामा पनि उहाँहरू चाहिँ ल आफ्नो छोराछोरीलाई चाहिँ यसबारे पढाउँछु भनेर इच्छुक नै देखिनु भएको थियो. र हामीले चितवनमा गर्ने भएको कारणले गर्दा पनि मलाई लाग्छ कि उहाँहरूले आफैले पनि त्यो देखिराख्नु भएको थियो, भोगिराख्नु भएको थियो. त्यसैले चाहिँ हामीले जति पनि सिकाएका थियौँ, नलेजहरू दिएको थियौँ, त्यो सबै चाहिँ उहाँहरूले पनि उत्तिकै रूपमा चाहिँ इम्प्लिमेन्ट गर्नुहुन्छ जस्तो चाहिँ लाग्छ.
1: जस्तो जलवायु समाधान भन्ने बित्तिकै धेरैलाई अत्यन्त प्राविधिक वा महँगो विषय जस्तो लाग्न सक्छ, धेरैले त्यसरी बुझ्नुहुन्छ. तर विद्युतीय स्वच्छ चुलो, कम्पोस्टिङ, फोहोर व्यवस्थापन, वन संरक्षण, नदी पुनर्स्थापना, जलवायु उत्थानशील कृषि वा साना हरित उद्यम जस्ता समाधान घर परिवार वा समुदाय तहबाट पनि शुरू गर्न सकिन्छ भनिन्छ र गर्ने गरेको पनि पाइन्छ. यस्ता व्यावहारिक समाधानहरूमा काम गर्दा तपाईँले के सिक्नु भएको छ?
2: हजुर, हामीले चाहिँ कामबाट सिकेको एउटा महत्वपूर्ण कुरा भनेको चाहिँ मलाई क्लाइमेट एक्सन चाहिँ सधैँ ठूलो कि त महँगो वा अत्यन्त टेक्निकल हुनुपर्छ भन्ने चाहिँ हुँदैन भन्ने हो जस्तो लाग्छ. कहिलेकाहीँ एउटै घरमा क्लिन कुकिङ सुरु गर्नु, एउटा किसानले भर्मी कम्पोस्टिङ अप्नाउनु वा एउटा समुदायले नदी सफा गर्न सुरु गर्नु पनि क्लाइमेट एक्सन हो. क्लाइमेट एक्सन नेपालकै कुरा गर्नुपर्दा चाहिँ हामीले क्लिन कुकिङ इनिसिएटिभ भनेर चाहिँ बोटे समुदाय सँगैसँगै 40 चाहिँ फायर डिपेन्डेन्ट हाउस होल्डहरूलाई चाहिँ इन्डक्सन चुलो बाँडेका थियौँ. अब पहिलो नजरबाट हेर्ने हो भने चाहिँ यो एउटा स्टोभ डिस्ट्रिब्युसन प्रोग्राम जस्तो मात्र देखिन सक्छ, तर यसको प्रभाव भने त्यसभन्दा धेरै फराकिलो छ. जस्तै कि इन्डक्सन चुलो आइसकेपछि चाहिँ जति पनि यो काठमा डिपेन्डेन्ट घरहरू थियो उहाँहरूले काठ काट्ने कम गर्ने हुनुभयो, जसले गर्दा चाहिँ फरेस्टमा रुखको संख्याहरू जोगिने भयो. त्यस्तै गरी घरभित्र चुलोमा आगोमा खाना पकाउँदा चाहिँ राफले गर्दा चाहिँ हिट स्ट्रेस हुने चान्सेसहरू एकदमै धेरै थियो, त्यो पनि घट्ने भयो। त्यो सँगैसँगै चाहिँ अब दाउरा लिनको लागि जंगल गएको बेलामा चाहिँ जंगली जनावरसँग चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट हुने चान्स एकदमै धेरै हुन्थ्यो, त्यो पनि काहीँ न काहीँ अभोइड गर्न सकिने भयो। त्यसैले मेरो लागि एउटा क्लाइमेट सल्युसनको मूल्य केवल यति यसले कति कार्बन घट्यो भनेर प्रश्न निर्धारण हुँदैन, हामीले यो पनि हेर्नुपर्छ कि यसले मानिसको हेल्थ, लाइभलीहुड, इन्भाइरोमेन्ट र रेजिलियन्समा पनि कस्तो परिवर्तन ल्याएको छ। यही भएर चाहिँ कम्युनिटी बेस्ड क्लाइमेट एक्सन चाहिँ एकदमै महत्वपूर्ण छ।
1: हजुर, तपाईँले काम गरेको अनुभवबाट चाहिँ स्थानीय रूपमा तयार गरिएका समाधानहरूको महत्वबारे तपाईँले के सिक्नु भएको छ, र कि नेपालमा कुनै सानो समुदायबाट शुरू भएको स्थानीय पहलले त्यसभन्दा बाहिर पनि ठूलो विश्वव्यापी रूपमा महत्व राख्न सक्छ?
2: हजुर, यसमा चाहिँ क्लाइमेट चेन्ज चाहिँ एउटा ग्लोबल प्रब्लम हो भनेर बुझिने गर्छ, तर त्यसको इम्प्याक्ट र सल्युसन भने धेरै हदसम्म चाहिँ लोकल नै हुन्छ। जस्तै हामीले बोटे समुदायसँग अन्तर्वार्ता गर्दा चाहिँ एउटा कुरा निकै स्पष्ट निस्केको थियो कि कुनै समुदायले क्लाइमेट चेन्जलाई जसरी अनुभव गर्छ त्यो अनुभव चाहिँ बाहिरबाट हेरेर मात्र पूर्ण रूपमा बुझ्न सकिँदैन। त्यसैले साइन्टिफिक डेटाको आवश्यकता त छ, तर जुन त्यहाँको लोकल मान्छेहरूको नलेज छ त्यो पनि उत्तिकै महत्वपूर्ण छ। जस्तै कि क्लाइमेट एक्सन नेपालले चितवन र ललितपुरमा चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चर र भर्मी कम्पोस्टिङ सम्बन्धी फार्मर लर्निङ एक्टिभिटिज पनि सञ्चालन गरेको छ। त्यहाँ चाहिँ सोइल रिस्टोरेसन कसरी गर्ने अनि यो लोकल सिडहरूलाई कसरी कन्जर्भ गर्ने, अर्ग्यानिक वेस्टहरूलाई कसरी छुट्याउने, मल कसरी बनाउने भन्ने जस्तो कुराहरूलाई चाहिँ प्र्याक्टिकल अप्रोचमा लिएर आइएको थियो। एउटा किसानले चाहिँ आफ्नो खेतमा अप्नाएको प्र्याक्टिस संसार बदल्ने ठूलो इन्भेन्सन नहुन सक्छ, तर यदि त्यो प्र्याक्टिसले स्थानीय किसानको रेजिलियन्स बढाउँछ भने चाहिँ अर्को किसानले त्यसबाट सिक्न सक्छ, अनि त्यो कामलाई चाहिँ अर्को समुदायले आफ्नो कन्टेक्स्ट अनुसार अप्नाउन सक्छ भने चाहिँ त्यसको प्रभाव बिस्तारै हुन सक्छ। त्यसैले मलाई चाहिँ स्थानीय हो भन्दैमा चाहिँ सानो हो भन्ने हो जस्तो चाहिँ लाग्दैन। स्थानीय समाधानको शक्ति त्यसको स्केलमा मात्र नभइकन त्यसको सिर्जना गर्ने नलेज, ओनरसिप र लर्निङमा पनि हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ, नेपालमा पनि युवा दिवस मनाइँदैछ, र युवा दिवसकै सन्दर्भमा हामी कुराकानी गरिरहेका छौँ, विशेष गरी युवाहरू र जलवायु परिवर्तन लगायतका विषयलाई जोडेर। आयुष्मा अरियालसँग अहिले कुराकानी गरिरहेका छौँ हामी। जस्तो युवालाई कार्यक्रममा सहभागी वा दर्शक मात्र नभई जलवायु र विकासका वास्तविक साझेदार बनाउन सरकार, विकास संस्था, विश्वविद्यालय तथा नागरिक समाजले के परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: हजुर, कहिलेकाहीँ चाहिँ अब युथ प्रोग्राम भनेपछि चाहिँ युवालाई बोलाउने, ट्रेनिङ दिने अनि सर्टिफिकेट दिने र कार्यक्रम सिक्ने मात्र हुन्छ, तर यसले चाहिँ मिनिङफुल पार्टिसिपेसन भएको भनेर चाहिँ जनाउँदैन। मिनिङफुल पार्टिसिपेसन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युसन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू, लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन, युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जसरी जुन चाहिँ रिसर्च, फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ। र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेसनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: तपाईँ एकजना युवा हुनुहुन्छ, सँगसँगै जलवायु क्षेत्रमा काम गर्नुहुन्छ, जलवायु क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवा पेसाकर्मीको रूपमा चाहिँ अबको चार वर्ष अर्थात 2030 वा अबको डेढ दशक 2040 तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ, तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ?
2: हजुर, अबको चार वर्षमा कि त दशकमा चाहिँ म एउटा यस्तो नेपाल देख्न चाहन्छु जहाँ चाहिँ जलवायु अनुकूल कुनै बाहिरी परियोजना नभइकन चाहिँ हरेक स्थानीय सरकारले नियमित योजना र विकास प्रक्रियाको हिसाब बनिसकेको होस्, जहाँ डेभलपमेन्ट र इन्भाइरोमेन्टलाई चाहिँ एकअर्काको अपोजिट रूपमा नहेरिकन सँगैसँगै अघि बढाइयोस्, जहाँ जनजाति र मार्जिनलाइज कम्युनिटीहरूको जुन लोकल नलेज छ, भोइस छ, त्यसलाई पनि उत्तिकै सम्मान गरियोस्, अनि जहाँ चाहिँ क्लाइमेट एक्शन कुनै एउटा अर्गनाइजेशन वा सेक्टरको रेस्पोन्सिबिलिटी नभइकन चाहिँ गभर्मेन्ट कम्युनिटी अनि युनिभर्सिटी सिभिल सोसाइटी र युवाहरूको एउटा साझा प्रयास होस्। क्लाइमेट एक्सन नेपालको कामलाई हेर्दा मलाई यसको इन्टरकनेक्टेड नेचर चाहिँ धेरै मिनिङफुल लाग्छ। क्लिन कुकिङले गर्दा चाहिँ एनर्जी फरेस्ट कन्जर्भेसन अनि हाउस होल्ड वेलबिङलाई जोड्छ भने क्लाइमेट स्मार्ट एग्रिकल्चरले चाहिँ खानपान लाइभलीहुड र रेजिलियन्सलाई जोड्छ। त्यसैले मेरो व्यक्तिगत आकांक्षा पनि यही इन्टरसेक्सनमा छ। म कम्युनिटी डेभलपमेन्ट र क्लाइमेट एक्सनलाई जोडेर काम गर्न चाहन्छु किनकि क्लाइमेट चेन्ज केवल इन्भाइरोमेन्टको समस्या होइन, यो चाहिँ लाइभलीहुड डेभलपमेन्ट हेल्थ जस्टिस र इक्वालिटीको पनि विषय हो जस्तो चाहिँ मलाई लाग्छ।
1: अब हामी आजको कुराकानीको अन्तिमतिर आइपुगेका छौँ। अन्तिममा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा यो कार्यक्रम सुनिरहनु भएका विशेष गरी युवाहरूलाई चाहिँ जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के फरक पार्ला र भन्ने जो सोच राख्नुहुन्छ त्यस्ता युवाहरूलाई तपाईँले दिन चाहेको मुख्य सन्देश के छ यो आजको दिवसको अवसरमा?
2: हजुर, म चाहिँ उनीहरूलाई सबैभन्दा पहिले के भन्न चाहन्छु भने चाहिँ तपाईँको प्रयास सानो हुन सक्छ तर त्यसको प्रभाव सानो नै हुन्छ भन्ने चाहिँ हुँदैन। क्लाइमेट चेन्ज जस्तो ठूलो समस्या

0: यस्तो लाग्न सक्छ। तर हाम्रो आफ्नै कामको उदाहरण हेर्नुहोस्। एउटा परिवारले क्लीन कुकिङ अपनाउनु सानो कदम हो। एउटा विद्यार्थीले विद्यालयमा गएर क्लाइमेट एक्सन शुरू गर्नु पनि एउटा सानो कदम हो। केही युवाहरूले समुदायसँग मिलेर नदी सफा गर्न उभिनु सानो कदम हो। एउटा किसानले भर्मी कम्पोस्टिङ वा क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्र्याक्टिस गर्नु पनि सानो कदम हो। तर जब यी सानो सानो कदमहरू मिलेर चाहिँ एक जालो बन्छ तब चाहिँ एउटा ठूलो इम्प्याक्ट चाहिँ आउँछ जस्तो मलाई लाग्छ। त्यसैले म युवालाई तिमीले क्लाइमेट चेन्ज एक्लैले समाधान गर्नुपर्छ भन्दिनँ। म उनीहरूलाई यो भन्न चाहन्छु कि आफू जहाँ हुनुहुन्छ त्यहीँबाट शुरू गर्नुहोस्, आफूले गर्न सक्ने काम गर्नुहोस् अनि अरूलाई पनि जोड्नुहोस्। किनभने क्लाइमेट एक्सनमा पर्फेक्ट हुनुभन्दा पनि कन्सिस्टेन्ट हुनु एकदमै महत्वपूर्ण छ र सायद हामीले मेरो एक्लो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न अनि अलिक फरक तरिकाले भन्ने प्रश्नलाई चाहिँ अलिक फरक तरिकाले सोध्नुपर्छ। प्रश्न यो होइन कि मेरो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन, प्रश्न चाहिँ यो हुनुपर्छ कि मेरो प्रयासले चाहिँ कसैको प्रयाससँग जोडिन जान्छ कि जाँदैन। त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसमा चाहिँ म युवालाई यति भन्न चाहन्छु कि तपाईँको आवाज महत्वपूर्ण छ, तपाईँको विचार महत्वपूर्ण छ, तपाईँको प्रयास महत्वपूर्ण छ। शुरू गर्नुहोस्, अरूलाई जोड्नुहोस् र निरन्तरता दिनुहोस्।
1: हुन्छ दाइ, महत्वपूर्ण समय दिनुभयो र आज अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै गर्दाखेरि जलवायुको क्षेत्रमा काम गर्ने, प्रत्यक्ष काम गर्ने युवा पेसाकर्मीको रूपमा आफ्ना भनाइहरू, आफ्ना अनुभवहरू साट्नुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो क्लाइमेट एक्सन नेपालमा कार्यरत आयुष महरियाल। यसअघि हामीले जलवायुको क्षेत्रमा कार्यरत प्राप्तिकर्तालासँग पनि कुराकानी गर्यौं। अन्तर्राष्ट्रिय युवा दिवस सन् 2026 हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ। युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन् तर सम्मानपूर्ण जीवन, अवसर, सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा भने धेरै हदसम्म साझा हुन्छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ र यही चुनौतीले युवालाई नवीनता, नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। आजको कुराकानीले देखाए झैं जलवायु कार्य सबै ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एकजना महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैव विविधता जोगाउने अभियानबाट पनि हुन सक्छ, वा युवाले नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नुभएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कुरा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।

0: सुरक्षा।
1: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविशु, छिटो पनि सुरक्षित पनि।
3: थप जानकारी तथा बुकिङका लागि
4: 0942-3588 98-12-3588।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
7: पानीको धारा त बन्द भयो तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा रासोपाका 182 सांसद, तर हिजो गढपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागवण्डा विधिबारे ओली प्रचण्डको 5 बुधे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन्, तर हिजो मंगलबार प्रतिनिधि सभा बैठक गणपूर्वक संख्या नपुगेर स्थगित भयो। खानी सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो। यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभाका सांसदको गणपूर्वक संख्या नै पुगेन। नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रतिनिधि सभा बैठकमा गणपूर्वक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो। गणपूर्वक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नु पर्यो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था आएको हो। गएको फागुन 21 भएको चुनावबाट रासोपाले झण्डै 2/3 मत प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूर्वक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूर्वक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए, तर हिजोको बैठकको शुरूआतमा भने 220 भन्दा धेरै सांसद उपस्थित थिए। प्रदेश सरकारबारे यसअघि भएको 3 बुधे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुधे निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन गर्नुभएको हो। त्यस्तै मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तयार भएको छ। एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया हरेक दलको सीट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ। मन्त्रालय फण्ड गर्दा भने सामान्यतया दलको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालै पालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ। जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि यही क्रम पालै पालो दोहोर्याउने सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन्। गएको साउन 9 गते दुई दल बीच प्रदेश सरकारहरूको नेतृत्वको सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाहरूको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। त्यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। दिवसको अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साथै प्रदेशको युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय युवा परिषदका अध्यक्ष एवं युवा तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा गएको साउन 1 बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% छ। युवा अवस्थालाई मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिने गरिन्छ। आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष अगस्त 12 का दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्तीसारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हारारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। प्राय हात्ती भारतीय भूमिबाट मौसमी रूपमा नेपाल प्रवेश गर्ने गर्छन् अनि लामो समयसम्म बस्न थालेपछि मानव हात्तीबीच द्वन्द समेत हुने गरेको छ। पूर्वी नेपालको तराई क्षेत्रमा मात्रै बितेका 16 वर्षको अवधिमा 80 जनाले ज्यान गुमाएको तथ्याङ्क छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेका छन्। नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्दै जंगलको पारिस्थितिकीय प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी भएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम वैशाखेताकै उच्च बिन्दुमा पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो उपत्यकाको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यसअघि असार 13 काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको तापक्रम त्यसभन्दा 0.6 डिग्री सेल्सियसले धेरै हो। काठमाडौँमा सबैभन्दा धेरै गर्मी प्री मनसून अवधिमा हुने गरेको भए पनि यो वर्ष मनसून अवधिमा अपेक्षाकृत कम बादल र वर्षा भएकोले तापक्रम बढ़ेको मौसमविद ढकालले बताउनु भएको छ। यस वर्षको प्री मनसून अवधिमा जेठ 9 गते काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको 32.3 डिग्री सेल्सियस तापक्रम पनि जेठ 9 तुलनामा 1.6 डिग्री सेल्सियसले धेरै रहेको छ। यसैबीच आज केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, साथै गर्मी बढ़ने अनुमान छ। हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढ़ेको हो। काठमाडौँ उपत्यका लगायत तराईका केही भागमा गर्मी आज पनि बढ़ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद ढकालले जानकारी दिनुभयो। साथै आज ठूलो पानी पर्ने सम्भावना नरहे पनि भोलिदेखि भने पानी पर्ने क्रम केही ठाउँमा बढ़ने र बादल पनि लाग्ने भएकोले तुलनात्मक रूपमा गर्मी भने कम हुँदै जाने अनुमान छ। मनसून केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय शाखा लाजिमपाट काठमाडौँले गएको साउन 1 गतेदेखि 15 गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम अन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ। उहाँले 10 लाख रूपियाँ पुरस्कार जित्नु भएको हो। त्यसै गरी 1 लाख रूपियाँ विजेता उपभोक्ता पुरस्कारतर्फबाट 13 जना अनिसा फौजदार खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुन कुमार नेउपाने, सपना नेउपाने खरेल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, प्रवीण कणेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ हुनुहुन्छ। विजेता उपभोक्ता मध्ये 2 कुपनको विषयमा थप छानबिन गर्नुपर्ने भएकोले तत्काल समावेश नगरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको साउन 22 गते करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो। वरिष्ठ साहित्यकार, भाषाविद एवं शिक्षाविद प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा शोक विदा दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सूचना मार्फत आज 1 दिन शोक विदा दिएको जनाएको छ। अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। आज दुर्लभ खगरा सूर्यग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपालसहित एसियाका धेरै जसो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1999 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खगरास ग्रहणको मार्गमा झण्डै 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकोले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्। पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि 2 मिनट भन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा यो अवधि 2 मिनट भन्दा केही बढ़ी पनि रहन सक्छ। सूर्यग्रहण नदेखिने क्षेत्रमा यसलाई बार्न नपर्ने समेत मान्यता छ। अब विदेशको खबर। यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाड़ा महँगो हुनुका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। युद्धका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात झण्डै 70% घटेको छ। सन् 2015 यमनमा युद्ध शुरू भए यता समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ। अब खेल खबर। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा प्रतियोगिता आउँदो भदौ 29-31 सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 5,555 युरो अर्थात झण्डै 9,65,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उपविजेतालाई 2,555 युरो अर्थात करिब 4,45,000 रूपियाँ प्रदान गरिनेछ। प्रतियोगिताको ब्राण्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाड़ी विनोद भण्डारी रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा रासोपाका 182 सांसद, तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागबण्डा विधिबारे ओली प्रचण्डको 5 बुँदे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ़ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
9: साली नदीको सिर
10: मणिचूडको काख
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
10: शान्ति र आनन्दको अनुभूति
9: भीडभाडबाट टाढा
10: शहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181 वेबसाइट झुले.com.np
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको भिरकुटी मण्डपमा हिजोदेखि शुरू भएको नाइमा मोबिलिटी एक्सपो 2026मा एकै दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका छन्। हिजो बिहान 11 बजे शुरू भई दिउँसो 1 बजेदेखि सर्वसाधारणको लागि खुला गरिएको प्रदर्शनीमा हिजो पहिलो दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले जनाएको छ। 53 स्टलमा विभिन्न ब्राण्डका 50 भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइबाले जनाएको छ। एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल भेहिकल विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिएका छन्। हिजोदेखि शुरू भएको यो एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि 2 वटा शो हुन थालेका छन्। यो वर्ष पनि अटो व्यवसायका 2 वटा ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गरेका हुन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुनेछ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा घण्टाकर्ण चतुर्दशी अर्थात गठेमंगलदेखि लाखेनाथ शुरू भएको छ। काठमाडौँको किर्तिपुर टोखा भक्तपुर र ललितपुर लगायत नेवार समुदाय भएका विभिन्न ठाउँमा हिजोदेखि लाखेनाथ शुरू भएको हो। गथामुङ अर्थात घण्टाकर्ण पर्वसँगै नेवार समुदायको बसोबास रहेका विभिन्न ठाउँबाट लाखेहरू निकाल्ने परम्परा रहिआएको छ। नेवार समुदायले लाखेलाई देवताकै रूपमा पूज्ने गरेका छन्। लाखेनाथ नेवार समुदायले लाखेको मुखुण्डो पहिरिएर गरिने परम्परागत नृत्य हो। हिजोदेखि टोलटोलमा लाखेनाथ नचाए पनि मुख्य गरी कृष्ण जन्माष्टमीका दिनदेखि इन्द्र जात्रासम्म नचाहिने परम्परा छ। र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त पदाधिकारीहरूलाई कुलपति एरिणा ताम्राकारले प्रतिष्ठानको कार्य नक्सालमा शपथ ग्रहण गराउनुभयो। कुलपति ताम्राकारले उपकुलपति चन्द्रश्याम डंगोल सहित सदस्य सचिव र परिषद सदस्य लगायतलाई शपथ गराउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएको साउन 19 गते 3 वटै प्रज्ञा प्रतिष्ठानका कुलपति सहित पदाधिकारी मनोनयन गर्नुभएको थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ़ने। नाइमा मोबिलिटी एक्सपो 2026मा हिजो एकै दिन 29,000 अवलोकनकर्ता पुगे। केही नयाँ मोडेलहरू आज सार्वजनिक गरिने र काठमाडौँ उपत्यकामा लाखेनाथ शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: मलाई लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ सानी, समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

चिलो काछा तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यो त तेरो पुलिस पछ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेर

0: तेरी माया तिमलाई कति पाइन्छानो तिमी हिँड्ने टिस्कर दिन्छु तिमी हिँड्ने टिस्कर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी घरी घरी विषय दिने कस्तो तिम्रो प्राणी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठाउँ कि त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: को नबिल ब्याङ्कमा खाता छ कि छैन त?
1: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
0: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको समिति सम्बन्धी खबरबाट। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

0: समितिका सभापति रहवर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसंघको छलफल कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जो कहिलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढ़ाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ। वहाँले समितिमा सरकारवाला निकायलाई बोलाएर छलफल गरेपछि सुधारका काम भइरहेको बताउनुभयो। होटल तथा रेस्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोशाक तथा सामग्री खरिदमा भएको अनियमितताबारे छलफल शुरू गरेको छ। आज बसेको समिति बैठकले 15 दिनभित्र प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदको विवरण पेश गर्न निर्देशन जारी गरेको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले 15 दिनभित्र संसदको सार्वजनिक लेखा समितिमा पेश गर्नुपर्ने हुन्छ। लेखा समितिले पोशाक तथा अन्य सामग्री खरिदको आन्तरिक प्राविधिक तथा आर्थिक मूल्यांकन सम्झौता आपूर्ति गुणस्तर परीक्षणको विवरण बिल तथा भुक्तानी विवरण माग गरेको छ। विगतमा खरिद गरेका सामान प्रकृतिका सामग्रीको विवरण र हालको विवरण सहितका आवश्यक कागजात 15 दिनभित्र पेश गर्न समितिले भनेको छ। यस्तो निर्देशन जारी गर्नु अगाडि समितिमा यो विषयमा छलफल भएको थियो। छलफलमा प्रहरी प्रमुख तथा गृह मन्त्रालयका अधिकारीहरू सहभागी थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनवारले भने निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्ने विषयमा छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रासपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार पार्टी सदन रहेको बताउनुभयो। युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउन सक्छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाले अवसर प्राप्त नगर्न सक्छन् सभापति लामिछानेको भनाइ छ। पार्टीका लागि परिणाममुखी काम गर्नका लागि चुनौती रहेको लामिछानेको तर्क छ। लामिछानेले भन्नुभयो फ्रेस छौ तगड़ा हुन बाँकी छ काम गरेर देखाउनु पर्ने चुनौती छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप 31 सहभागी हुन निम्तो आएको छ। सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले कोप 31 सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराउनुभयो। कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाउनु भएको हो।
0: राष्ट्रिय सभाका सदस्यहरूले देशभरका जनताले ग्यास अभावको समस्या भोग्नु परेको भन्दै यसबारे सरकारले जवाब दिनुपर्ने बताएका छन्। आज बसेको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन समेत देखेको भन्दै यसबारे सरकारको जवाफ आउनुपर्ने बताउनुभयो। अर्का सांसद तुलप्रसाद विश्वकर्माले पनि ग्यास अभावका कारण नागरिकले ठूलो कष्ट भोग्नु परेको भन्दै यसमा सरकारले चासो नदिएको बताउनुभयो। प्रतिनिधि सभामा कोरम गणपूरक संख्या नपुगेको विषय पनि आजको राष्ट्रिय सभामा उठेको छ। यसलाई संसदप्रति सांसदहरूको प्रतिबद्धतासँग जोडेर नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्र लक्ष्मी गैरीले विषय उठाउनु भएको हो। यसले संसदको जिम्मेवारीप्रति सांसदहरू नै अपरिपक्व रहेको देखिएको टिप्पणी गर्नुभयो। प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्याल डीपीले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गणपूरक संख्या पुगेको थिएन।
1: विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई आज अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनचेक बहसपछि विशेष अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मुद्दा चलाइएको थियो। पौडेललाई साधारण तारिकमा छान्न आदेश दिएको विशेष अदालतले अरू दुईजना आरोपितलाई थुनामा पठाउन भनेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेन्डर विज्ञापन निषेध गर्ने सार्वजनिक खरिद ऐनको संशोधन बारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नका कारण 15 दिनभित्र लिखित रूपमा पेश गर्न सरकारलाई निर्देश गरेको छ। अदालतले रिट निवेदनको माग बमोजिम अन्तरिम आदेश दिन इन्कार गर्दै मुद्दाको विषयवस्तु अन्तिम सुनवाईका क्रममा नै निर्गुल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख छ। यसैगरी सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले त्यसको परिमार्जनको आवश्यकता देखेको हो। ओखलढुङ्गाका चम्पादेवी गाउँपालिका 3 का चोपिन्द्र बहादुर तामाङको घर नजिकैबाट सड़क निर्माण भइरहेको थियो। उनका अनुसार छिमेकीले आफ्नो जग्गामा बाटो छुवाउने स्वार्थमा सड़क कार्यालयको नक्सा विपरीत काम गर्दा आफ्नो जग्गा बीचबाट काटिने अवस्था बनेको थियो र आफ्नो जग्गाको बीचबाट सड़क लैजान खोजिएको र त्यस क्रममा मुआवजा नदिएको भन्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
3: बुढी गण्डकी जलविद्युत आयोजनालाई अनिश्चित र आफूहरूलाई विचल्ली बनाएको भन्दै स्थानीयले मुआवजा दिन वा घर जग्गा नै फिर्ता गर्न सरकारसँग माग गरेका छन्। आफूहरूको पुनर्वास तथा पुनस्थापना हुने आशामा धेरै मुआवजा थोरै मुआवजा रकम लिएर पनि जग्गा दिइसकेको तर अहिले विचल्ली बनेको डुबानवासीको भनाई छ। मुआवजा वितरणका बाँकी काम पूरा गर्नुपर्ने विभिन्न प्रशासनिक झमेलाका कारण मुआवजाबाट वञ्चित भएकाहरूले बाँकी मुआवजा पाउनुपर्ने बजार क्षेत्रका बासिन्दाको व्यवसाय सुरक्षाको वातावरण बन्नुपर्ने डुबानवासीले माग गरेका छन्। बुढी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरकार समितिले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले पनि आयोजनालाई कुनै महत्व नदिएको र स्थानीयलाई विचल्ली बनाएको जनाएको छ। डुबान क्षेत्रका बासिन्दालाई बुढी गण्डकी जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ईआईए रिपोर्ट र जिल्ला मुआवजा समिति गोर्खा र धादिङले मुआवजा निर्धारण गर्दा मन्त्री परिषद समक्ष सिफारिश गरे अनुसारका सुविधा दिइनुपर्ने समितिले माग गरेको छ। त्यस्तै बुढी गण्डकी जलाशय बाहिर चक्रपथ र व्यवस्थित सहर बनाएर डुबानवासीलाई पुनर्वास र पुनस्थापना गर्नुपर्ने माग उनीहरूको छ। अन्यथा बुढी गण्डकी आयोजना अघि बन्न नसक्ने चेतावनी उनीहरूले दिएका छन्।
2: स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमितले पाउँदै आएका औषधिको सूची परिमार्जन भएको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधि मध्ये 187 औषधि हटाएको हो। नयाँ सूची अनुसार अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1102 प्रकारका औषधि उपलब्ध हुनेछन्। त्यसअघि बीमा कार्यक्रम अन्तर्गत 1289 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार औषधिको संख्या घटाउनुको अर्थ बीमितले पाउने उपचार सुविधा कटौती गर्ने होइन। उहाँले भन्नुभएको छ एउटै प्रकृतिका औषधिको दोहोरोपन सरकारले निशुल्क रूपमा दिँदै आएको औषधि व्यवस्था विभागले प्रयोगमा नल्याउनु भनेको र लिस्टमा रहेको तर प्रयोगमा कहिल्यै नआएका औषधिलाई हटाइएको हो। बोर्डले नयाँ सुविधा थैली अनुसार 30 गतेको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था साउन 5 गतेदेखि कार्यान्वयनमा आएको छ। औषधिको संख्या घटे पनि बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दावी छ।
3: लुम्बिनी प्रदेश सरकार निर्माणका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले नेकपा मशालसँग 2 बुँदे सहमति गरेका छन्। अर्धभूमिगत नेता मोहन विक्रम सिंहसँगको सहमतिको पहिलो बुदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ। राष्ट्रिय स्वाधीनता संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरूद्ध आन्दोलनमा सहकार्य गर्ने पनि सहमतिमा उल्लेख छ। लुम्बिनीमा मशालका 1 जना सांसद छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 1 प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कांग्रेसले साउन 12 प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लाग्नु भएको हो।
2: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सत्ता समीकरण फेरिएपछि आज कंग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कंग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएको कंग्रेस नेता तथा पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले जानकारी दिनुभयो। नेकपा एमाले र नेकपा पेज सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाव थियो। यता नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। थापाका अनुसार अरू दुईजना सांसदले पनि मौखिक सहमति दिएका छन्। एमाले थापालाई मुख्यमन्त्री बनाउने गरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेश पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी एफडीआई अपेक्षित रूपमा भित्रन नसकेको सरकारवालाले बताएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले आयोजना गरेको नाइमा मोबिलिटी संवादमा सरकारवालाले नेपालमा विदेशी लगानी आकर्षित गर्न आन्तरिक लगानीकर्ताको मनोबल उच्च बनाउनु पर्नेमा जोर दिएका छन्। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमल सिन्हाका अनुसार गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी एफडीआई 12 अर्ब रूपियाँ भित्रिएको छ। गत वर्ष नेपालमा करिब 12 अर्ब रूपियाँ बराबरको एफडीआई भित्रिएको तथ्याङ्क उहाँले दिनुभएको हो। त्यसमध्ये करिब 4 अर्ब रूपियाँ लाभांश फिर्ताको रूपमा बाहिरिएको छ। उहाँका अनुसार नेपाल राष्ट्र बैंकले हरेक वर्ष एफडीआई रिपोर्ट सार्वजनिक गर्छ। पछिल्लो प्रतिवेदन अनुसार हालसम्मको कुल मौजदात एफडीआई 340 अर्ब रूपियाँ बराबर छ, जसमध्ये सबैभन्दा बढ़ी लगानी भारतबाट छ, जुन करिब 56.57% जति हुन आउँछ। त्यसपछि चीन, आयरल्याण्ड, अस्ट्रेलिया र सिंगापुर जस्ता देशहरू पर्छन्। क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढ़ी एफडीआई तीनवटा क्षेत्रमा आएको छ, जुन उत्पादनमूलक क्षेत्र जलविद्युत र बैंक तथा वित्तीय संस्था लगायत रहेका छन्।
2: थाइल्याण्डदेखि 18 किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा 36 वर्षीय संजीव कुमार र 26 वर्षीय रवि कुमार छन्। उनीहरूलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो। क्याथे प्यासिफिकको उडान मार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाण्डु आएका थिए।
1: आज शेयर बजारमा 102 कम्पनीको मूल्य बढ़ेको छ भने 165 घटेको छ। त्यस्तै 9 कम्पनीको मूल्य स्थिर रह्यो। धेरैजसो कम्पनीको मूल्य घटे पनि समग्र बजार परिसूचक नेप्से धनात्मक भएको छ। आज नेप्से 0.55 अंकले बढ़ेको छ। अघिल्लो दिन जम्मा 0.79 अंक बढ़ेकोमा आज पनि झिनो वृद्धिपछि 2642 बिन्दुमा कायम भएको छ। कारोबार रकम भने घटेको छ। अघिल्लो दिन 4.11 अर्ब कारोबार भएकोमा आज 3.53 अर्ब मात्र भयो। लगानी समूह आज सबैभन्दा धेरै 2.21% बढ़ेको छ। बैंकिङ 0.05, फाइनान्स 0.24 र होटल तथा पर्यटन 0.85% बढ़े। विकास बैंक 0.22, जलविद्युत 0.40, जीवन बीमा 0.15, उत्पादन तथा प्रशोधन 0.70, माइक्रो फाइनान्स 0.05, निर्जीवन बीमा 0.05, अन्य 0.10 तथा व्यापार 0.21% घटेका छन्।
2: अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले गैराती नोभोरोस्की स्थित रूसी नौ सैनिक अखडालाई लक्षित गरी एउटा विशेष अपरेशन विशेष अभियान सञ्चालन गरेको दावी गरेका छन्। सामाजिक सञ्जाल एक्स ट्वीटरमा पोस्ट गर्दै जेलेन्स्कीले लेखेका छन्, कालो सागर ब्ल्याक सीमा रूसी नौसेनाको अन्तिम ठूलो र मजबूत अखड़ा हो र यो युद्धको अग्रिम मोर्चा फ्रन्टलाइनबाट 300 किलोमिटर भन्दा बढ़ी टाढा छ। उनका अनुसार युक्रेनको प्ल्याटनेत्सिया जेट ड्रोन, नेच्यून मिसाइल र मानवरहित समुद्री प्रणाली सी ड्रोन्सले निर्धारित निशानाहरूमा सफलतापूर्वक आक्रमण गरेका छन्। वायुरक्षा प्रणाली, जहाजहरू, लंगर लगाउने घाट र बन्दरगाहका पूर्वाधारमा क्षति पुगेको पुष्टि भएको दावी जेलेन्स्कीले गरेका छन्।
1: ब्रिक्स समूहका सदस्य राष्ट्रहरूले आफ्नो द्रुत भुक्तानी प्रणाली र केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्राहरू सीबीडीसी बीच सम्भावित आबद्धताका बारेमा छलफल गरिरहेको भारतको केन्द्रीय बैंक आरबीआईका गवर्नर संजय मल्होत्राले एक कार्यक्रममा बताएका छन्। ब्रिक्स संगठनमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका अन्य राष्ट्रहरू समावेश छन्। भारतले सन् 2026 वार्षिक शिखर सम्मेलनको संस्करण आयोजना गर्दैछ।
2: अब खेलकुद। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला मात्र सहभागी हुने म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला धाविकाले सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज ओल्ड रेकर्डबाट विश्वकै ठूलो अल वुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 आइतबार जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ।
1: राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाड़ीको उपस्थिति बढ़ेको हो। राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्री स्तरीय निर्णयबाट उनीहरूलाई मनोनयन गरेका हुन्।
2: अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आफ्ना पिता जर्ज मेसीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी संचार माध्यमले आठ पटकका बालेन डिओर विजेता मेसीले परिवारसँग समय बिताउन र शोकको घड़ीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन्। रिपोर्टका अनुसार 68 वर्षीय जर्ज मेसीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रियो रोसारियो स्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन। कालोबजारी गर्ने जो कोहीले कानूनी दायरामा ल्याइने रासोपा सांसदले मागे निर्वाचन प्रहरीको पोस्ता खरिदबारे छानबिन समिति।
2: कोपमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्किएका राष्ट्रपतिको निम्तो अहिले गर्न नसके युवाहरूले पनि नहुने रहेछ भन्ने भाष्य स्थापित हुन सक्ने रवि लामिछानेको तर्क। दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश।
1: कोशीमा कांग्रेसका मन्त्रीले बुझाए राजीनामा। लुम्बिनी सरकार निर्माणका लागि मोहन विक्रमसिंहसँग ओली र प्रचण्डको सहमति। स्वास्थ्य बीमा अन्तर्गतका औषधिको सूची परिमार्जन। सरकारलाई बुढी गण्डकी डुबानवासीको चेतावनी। मुआवजा दिन वा घर जग्गा नै फिर्ता गर्न माग।
2: रूसी नौसैनिक अखडामा युक्रेनको ठूलो आक्रमण। जेलेन्स्कीद्वारा विशेष अपरेशन सफल भएको दावी। ब्रिक्स राष्ट्रहरूबीच भुक्तानी प्रणाली र सीबीडीसी जोड्ने बारे छलफल।
1: र विश्वकै सबैभन्दा ठूलो म्याराथनमा नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने। राखेपा बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व। पिताको निधनसँगै मेस्सीले लिए फुटबलबाट विश्राम।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपन्तीमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा 2 वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महोत्तरी लगायतका मध्यप्रदेश प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खान पान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोसिला खाने कुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
3: नमस्कार, म पवन कुमार मण्डल मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धि अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ। त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवाक टेप भन्छ, मुवाक टेपबाट हामीले पाखुराको नापमा परेको छ अर्थात् पहेलो कार्डमा चाहिँ पहेलो रङमा देखिन्छ। त्यस्तो बच्चाको आवतलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिनाभित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ। 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
2: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशि वर्मा।
4: नमस्कार, म शशि वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशेष नेपाल सरकारको नीति जुन चलिरहेको छ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौँ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर सुनौलो 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढाउने र समुदायमा देखिएको यो कुपोषणहरूलाई कसरी अन्त गर्ने भन्ने कुराहरूमा चाहिँ हामीले सपोर्ट गर्दछौँ। त्यस अन्तर्गत चाहिँ हामीले कम्युनिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक बार खाना चाडको कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ र यो ग्रोथ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थामा कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गरिरहेछौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ यो हाम्रो संस्थाबाट। र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गर्दछ त्यसलाई चाहिँ हामीले कसरी सबै रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दछौँ।
2: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार, सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। सीआईएन का लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
0: मधेसपछि सुदूरपश्चिमतर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनौ।
5: हाम्रो चाहिँ त्यहाँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो मानेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र त्यहाँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछन् र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भए मकैहरू भए कोदेको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिलेकाहीँ अन्डाहरू चाहिँ लोकल अन्डाहरू कुखुराहरू भए कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको हुन्छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेका हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरकुरेहरू कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरकुरेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछन्। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ मिठो गरेर खान्छ। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति कोही कोही बालबालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बालबालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी जस्तै बालबालिकाहरूले उठेर आवाज उठाएर जनचेतनामूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ हामीले चाहिँ उठाउनुपर्छ। आवाज उठाएर यो पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ चाइल्ड एडभाइजरी ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू अरू पोषण सम्बन्धी पनि अरू अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन् जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरूमाथि हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
1: वर्ल्ड भिजनको सिङ्गापुरमा गरेको च्याम्प कार्यशालामा सहभागी पर्सना महर्जनको अनुभव पनि एकैछिन सुनौ।
6: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ जर्नी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ जुन चाहिँ हामी सिङ्गापुरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले धेरै जस्तो पाएको अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै माल न्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन होइन न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन जुन चाहिँ अहिले मोस्टली सिटी एरियाजमा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ यो के ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन अनि के अरे बालबालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यही जङ्क फुडको कन्जम्सन चाहिँ धेरै छ अनि के अरे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि यो रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो र यो रिसर्चमा चाहिँ म आफैले रिपोर्ट पनि प्रिपेयर गरेको जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो र फेसिलिटेट गर्नु पनि मेरो लागि नयाँ कुरा हो. जङ्क फुडको त्यो के अरे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि अब हाम्रोमा ओबिसिटीहरू जङ्क फुडको कारणले अनि अर्को हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ. मेरो विचारमा यो के अरे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पर्यो बालबालिकाहरू बिचमा चाहिँ यो जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ त्यो पनि फेरि बालबालिकाहरूको लागि नै सरल त्यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ र अहिले ट्रेन अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुनसक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो भिडियोको मार्फत. यस अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ट तताएर खान मिल्ने गरी फुल ब्यालेन्स चाहिँ गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ. अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ धेरै कन्ज्युम गरेर चाहिँ हेल्थ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ. जङ्क फुड चाहिँ नखानु. जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ सो त्यही हो. बरु त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरू खोज्ने अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेजवाला नभइकन चाहिँ अब अर्कै हुन्छ जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन तिनीहरूको अल्टरनेटिभ भयो. अर्को भनेको घरमै बनाएर खाने अब जस्तै केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो.
0: अब सिन्धुलीतर्फ लागौं. सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्. रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट.
7: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन्। स्थानीय तह मार्फतका निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन्. बाल पोषण सुधारका लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सँगै मातृ शिशु कार्यक्रम मातृपोषण का लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाई छ.
8: बाल मातृ पोषणको लागि कमलामाई नगरपालिकाले कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँ हामीले चाहिँ खर्च गरेका छौँ. अब यो आगामी वर्षको फेरि हाम्रो कार्यक्रमहरू आउँदैछ. हामीले सबभन्दा बढी चाहिँ यो बाल पोषण कुपोषण भएको बालबालिकाहरू कमलामाई नगरपालिकाको 13 नम्बर र 14 नम्बर वार्डमा त्यहाँ चाहिँ धेरै भएको हुनाले त्यहाँ हामीले निशुल्क स्वास्थ्य शिविर पनि हामीले सञ्चालन गर्यौँ र त्यहाँ हामीले बाल पोषण लगायत मातृ शिशु कार्यक्रम अन्तर्गत स्याहार अन्तर्गत हामीले एकजना चाहिँ जो त्यो महिलाहरू हुनुहुन्छ उहाँहरूको पोषणको लागि हामीले मातृ पोषणको लागि वार्षिक 25,000 रुपियाँ पोषणको लागि हामीले पोषण भत्ता पनि दिएका छौँ र यसमा अब सँगसँगै अब हाम्रा चाहिँ के भने दलित बच्चाहरू र कोही जो बाबुआमा विहीन बच्चाहरू छन् साना जो बच्चाहरू जसको चाहिँ के भने आश्रय पनि छैन त्यस्ता बच्चा 50 जनालाई हामीले ती लगायतका चाहिँ के भने बालिकहरू पनि छन् फेरि त्यहाँ ती त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले मावि सञ्चालन गरेका छौँ र आवासीय मावि नै यहाँ कमलामाई नगरपालिका वार्ड नम्बर 5 सिलामेमा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौँ र त्यस्तै अपाङ्ग ती बालबालिकाको लागि पनि बहिरा माविमा हामीले आवाससहितको व्यवस्था गरेका छौँ र आगामी वर्ष यसलाई चाहिँ अब हामीले विस्तारको कार्यक्रम पनि गरेका छौँ र यसलाई सबभन्दा ठुलो स्वास्थ्य पोषणभन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु चाहिँ उसलाई स्याहार गर्नुपर्ने र उनीहरूलाई चाहिँ के भने वास्तवमा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषण युक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनु पर्ने वास्तवमा त्यो देखिएको हुनाले हामीले 14 वार्डमा हामीले चाहिँ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम चाहिँ जो आमाहरू हुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेका छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ के भन्छ त्यस्तो ठाउँमा जो जहाँ दूर दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ यो बाल पोषण रहेछ र मातृ स्याहार चाहिँ मा जो बाल बालिका चाहिँ के भन्छ जन्मनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तवमा उहाँहरूको चाहिँ स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नु पर्छ र यो बच्चाको लगानी भनेको चाहिँ के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भने हामीले कुनै फलफुलका बिरुवा लगाएको जस्तो हुनेछ त्यो चाहिँ भोलि के भने दक्ष तीक्ष्ण ना चाहिँ के भने व्यक्ति पनि भोलि चाहिँ के भने समाजको नागरिक पनि बन्न सक्ने रहेछ त्यसैले यसमा हामीले यो जस्तो चाहिँ बाल पोषण लगायतका कार्यक्रम सँगसँगै अझ यसमा चाहिँ सबैको भूमिका आम त्यहाँका चाहिँ के भने टोल सुधार समिति हाम्रा जनप्रतिनिधि साथीहरू जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू सामाजिक सङ्घ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना सञ्चारमा पहुँच धेरै ठाउँमा पुगेको छ यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 वर्षसम्म बालबच्चालाई गर्छौँ गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूलाई त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसरी काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामीले सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविरात्मक
7: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोसिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट संचालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न